0: महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक शारीरिक युनजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
2: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: हिमालयन क्रावण एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना

0: 363 पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलाखा।
1: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्तजनहरूमा हार्दिक अनुरोध।
2: मेरो
3: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्वविख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
2: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू:
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा।
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 0494-12-020।
1: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा 7 बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली चरीकोट।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: फेर बदल, निजी क्षेत्र उत्साहित, मध्यम वर्गलाई फाइदा पुग्ने, कृषिमा बजेट घटाएकोमा सरकारवाला चिन्तित।
4: 31 निकाय खारेज, 6 निकायलाई एक आपसमा गाभिने, स्थानीय तहलाई अनुदान घटाएर प्रदेशमा बढ़ाइयो, 2085लाई नेपाल भ्रमण वर्षको रूपमा मनाइने,
3: इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा आफूले नै अन्तिम निर्णय गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, संयुक्त राष्ट्रसंघद्वारा द्वन्द्वग्रस्त दक्षिण सुडानमा 70 लाख भन्दा बढ़ी मानिसलाई खाद्यान्न अभाव भएको चेतावनी,
4: र खेलकुद पूर्वाधार बजेटको प्राथमिकतामा सद्भाव र तारालाई एमेच्योर गल्फ उपाधि, इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनशीपको उपाधि उचाल्यो।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: साझा खबरको सबैभन्दा शुरूमा हिजो सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटको प्रसंग।
3: सुधारका दर्जनौं कार्यक्रम समावेश गर्दै सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत व्यापक रूपान्तरणको घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय व्ययको अनुमान प्रस्तुत गर्दै बजेट मार्फत रूपान्तरणको शुरूआत भएको घोषणा गर्नुभएको हो। जेएनजी विद्रोहपछि निर्वाचित सरकारका रूपमा रूपान्तरणको ठूलो अपेक्षा नागरिकको रहेकाले विद्यमान अर्थतन्त्रको स्वरूपमै परिवर्तन ल्याउने गरी बजेटले दिशा तय गरेको अर्थमन्त्री डाक्टर वाग्लेले दावी गर्नुभएको छ। यसका लागि उहाँले बजेट मार्फत विद्यमान कर संरचनामा व्यापक हेरफेर, खर्च कटौतीको लागि संरचनागत सुधार र सुशासन तथा सामाजिक सुरक्षाका कैयौं नयाँ कार्यक्रम मार्फत बजेट उद्घोष गर्नुभएको छ। यसको कार्यान्वयन मार्फत नेपालको राजनीतिमा उमेरको पुस्तान्तरणसँगै बढ़ेको परिवर्तनको अपेक्षाका लागि बजेट पत्यारिलो उपकरण बन्न सक्ने पनि उहाँले दावी गर्नुभएको छ। रूपान्तरणका लागि लक्ष्य हासिल गर्न अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षको बजेटले नै नेपालको नयाँ दिशा तय गर्ने दावी गर्नुभएको छ। चालू आर्थिक वर्षको तुलनामा 1,60 अर्ब रूपियाँ बढ़ाएर अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि 21,24,34 करोड़ रूपियाँको बजेट प्रस्तुत गर्नुभएको हो।
4: सरकारले निजी विद्यालय, कलेज र अस्पतालसँग कर उठाउने छ। अर्थमन्त्री वाग्लेले हिजो संसदमा पेश गरेको आर्थिक विधेयकमा गत शुक्रबार संसदमा पेश गरेको आर्थिक विधेयकमा निजी शिक्षण संस्था र स्वास्थ्य संस्थाबाट शिक्षा ममता तथा स्वास्थ्य ममता शुल्क लिने उल्लेख गरिएको छ। निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारका शुल्कमा 3% दरले शिक्षा समता शुल्क लगाई असूल उपर गरिनेछ। विधेयकमा भनिएको छ, निजी क्षेत्रबाट संचालित स्वास्थ्य सेवा संचालन गर्ने व्यक्तिले बिरामीबाट असूल गर्ने सबै प्रकारका सेवा शुल्कमा 3% दरले नै स्वास्थ्य क्षमता शुल्क लगाई असूल उपर गर्ने उल्लेख गरिएको छ। उक्त कर गुणस्तरीय शिक्षा, स्वास्थ्यको पहुँच विस्तार र पूर्वाधार निर्माणमा खर्च गर्ने पनि उल्लेख गरिएको छ। शिक्षामा विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण, एआई तथा एडटेक मूल्यांकन, गेटामा चिकित्सा शिक्षा पढ़ाउने, शैक्षिक संस्थामा सफा शौचालय अभियान, उच्च शिक्षाको कोटा प्रणालीमा पुनरावलोकन, छात्रवृत्तिमा 8 अर्ब 60 करोड़, विदेशी विश्वविद्यालयको क्याम्पस खोल्न प्रोत्साहन, चितवनको चेपाङ बस्तीमा आवासीय विद्यालय संचालन गर्ने बजेटमा उल्लेख गरिएको छ। बालबालिकाको निशुल्क क्यान्सर उपचार, नर्सको रात्रिकालीन भत्ता वृद्धि, स्वास्थ्य बीमा कार्यक्रमलाई 15 अर्ब विनियोजन, साथै प्रदेशमा शिक्षण अस्पताल संचालन गर्ने, कर्णाली र सुदूरपश्चिममा लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार गर्ने, मधेस प्रदेशमा मृगौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण गर्ने, 25 प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने लक्ष्य पनि बजेटले लिएको छ। सरकारले एआई कारखाना र एआई कम्प्यूट केन्द्र स्थापना गर्नुका साथै हजारौं एआई प्रोसेसिङ युनिट जीपीयू खरीद गर्ने घोषणा पनि गरेको छ। संचारदेखि राजस्व प्रशासन, न्याय प्रणाली, अनुसन्धानसम्मका विविध क्षेत्रमा आर्टिफिशियल इन्टेलिजेन्स एआई प्रयोग गरी आर्थिक रूपान्तरण गर्ने महत्वाकांक्षी योजना बजेट मार्फत सरकारले प्रस्तुत गरिरहँदा कार्यान्वयन मोडालिटी, जनशक्ति र स्रोत सुनिश्चितताका विषयमा विज्ञ एवं सरोकारवालाहरूले भने प्रश्न उठाएका छन्। अघिका भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र खानेपानी मन्त्रालय गाभे र पूर्वाधार विकास मन्त्रालय बनाएसँगै यसका लागि आर्थिक वर्ष 2083-84 बजेट त्यहाँ बढ़ी पठाइएको छ। सबभन्दा बढ़ी 3,02,83,52,00,00 रूपियाँ पाएको यस मन्त्रालयले बजेट कुल विनियोजन बजेटको 14.25% पाएको हो। वैदेशिक लगानी सहजीकरण, कच्चा पदार्थको भन्सार दरमा कमी, ठूलो संख्यामा अन्तशुल्क खारेजी, स्टार्टअप र साना उद्यम प्रवर्धन लगायत विषय समेटेर आर्थिक वर्ष 2083-84 बजेट ल्याइएको छ। निजी क्षेत्रको मनोबल बढ़ने विश्वास पनि सरकारले गरेको छ। तलब वृद्धि गरेर सुशासन र सेवा प्रवाहमा सुधारको लागि जोड़ दिइएको छ। कर्मचारीको तलबमा करिब 21% वृद्धि गरिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत शुरू तलब स्किल मा 10% वृद्धि गरेको अर्थमन्त्री वाग्लेले हिजोको बैठकमा बताउनुभयो।
6: पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु।
4: अब ग्रेड सहित कर्मचारीको पारिश्रमिक करिब 40,000 देखि 1,00,000 रूपियाँ माथिसम्म कायम हुनेछ। नयाँ तलब स्केल आगामी 1 साउनदेखि लागू हुनेछ। कर्मचारीको तलबमा पछिल्लो 4 वर्षदेखि वृद्धि भएको थिएन। कर्मचारीको तलब 21% बढ़्यो। 31 निकाय खारेजी, 6 निकाय मर्जर अर्थात समायोजन गर्ने घोषणा गरिएको छ। 6 निकाय हस्तान्तरण गर्ने, 18 निकायको पुनः संरचनाबाट करिब 20 अर्ब रूपियाँ बचत हुने पनि घोषणा गरिएको छ। न्यायालयले भने 1% पनि बजेट पाउन सकेन। सरकारले न्यायपालिकाका लागि कुल बजेटको 0.45% मात्र विनियोजन गरेको हो। अर्थमन्त्री वाग्लेले न्यायपालिकाका लागि 9,49,16,00,000 रूपियाँ विनियोजन गरेको हिजोको बैठकमा जानकारी गराउनुभयो। सरकारले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई सरकारी अनुदान दिने नीति पनि अगाडि सारेको छ। यसका लागि वृहत राजनैतिक बहस गराउने अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट वाचनको क्रममा उल्लेख गर्नुभयो। अनुदान दिने विषय टुंगो लागे राष्ट्रिय मान्यता प्राप्त दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति र राप्रपाले पछिल्लो निर्वाचनमा पाएको मतका आधारमा अनुदान पाउनेछन्। विपक्षी दलहरूले अहिलेको प्राथमिकता दलहरूलाई अनुदान दिने भन्दा नागरिकका दैनिक सरोकार मुद्दा सम्बोधन गर्नु उचित हुने सुझाव दिएका छन्। राजनैतिक दलहरूलाई पारदर्शी र जिम्मेवार बनाउन अनुदान दिनु सैद्धान्तिक रूपमा उचित भए पनि मुलुकको अर्थतन्त्र कमजोर भएको बेलामा व्यावहारिक नहुने पनि कतिपय नेताहरूको भनाई छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड़ दिनुपर्ने बेला सरकारी कोषबाट दलहरूलाई अनुदान दिने छलफल सान्दर्भिक नभएको टिप्पणी गर्नुभयो। माले नेता प्रदीप गिवालीले दलहरूलाई अनुदान दिँदा दल र मतदाताको दूरी झन बढ़न सक्ने उल्लेख गर्दै अहिलेको प्राथमिकता आम मानिसको मुद्दा रहेको बताउनुभयो। नेकपाका नेता नारायण काजी श्रेष्ठले सरकारले दलहरूलाई अनुदान दिनु सामान्य रूपमा ठिक भए पनि कसरी अनुदान दिने कति दिने भन्ने ऐन बनाउनु पर्ने पनि उल्लेख गर्नुभयो। पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले दललाई अनुदान दिने विषय अघि बढ़ाउन खोज्नु सकारात्मक भए पनि कानून बनाएर मात्र अघि बढ़न सुझाव दिनुभयो।
3: पूर्व अर्थमन्त्री र अर्थविदहरूले बजेट अर्थतन्त्रको सुधारमा केन्द्रित भएको दावी गरेका छन्। पूर्व अर्थमन्त्री महेश आचार्यले बजेटमा समेटिएका नीतिगत तथा कानूनी सुधारका प्रयासहरू निकै सकारात्मक रहेको बताउनुभयो। मुलुकमा बहुमतको सरकार रहेकोमा वर्तमान अवस्थामा व्यापक आर्थिक सुधारका कार्यक्रम ल्याउनु सान्दर्भिक भएको उहाँले बताउनु भएको छ। त्यस्तै गरी अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले बजेटको अपेक्षा ठूलो भएको र कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनु भएको छ। बजेटले निजी क्षेत्र लगायतका सबै क्षेत्रलाई उत्साहित बनाएको छ तर कार्यान्वयन चुनौतीपूर्ण हुन सक्छ।
7: आईटीको क्षेत्रमा काम गर्ने रिमोट वर्क गर्ने भन्ने प्राय सीमित व्यक्तिले मात्रै गर्न सक्छ। बाँसले गर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो र कृषिमा आधारित खनिजमा आधारित उद्योग नै हो। त्यस कारणले उद्योग र साना मझौला उद्योगहरूको विकास र कृषिको विकास नहुन्जेल चाहिँ हामीले भनेको आर्थिक वृद्धिको लक्ष्य हासिल पनि हुन सक्दैन र मास मान्छेले वृहत मात्रामा रोजगारी पनि प्राप्त गर्न सक्दैनन्। त्यस कारणले कृषिमा बजेट घट्नु चाहिँ राम्रो संकेत हो।
3: सरकारले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारको रूपमा अघि बढ़ाउने घोषणा गरेको छ। युरोपेली संघ यूको एयर सेफ्टी लिफ्ट कालोसूचीबाट नेपाललाई हटाउने लक्ष्यसहित आगामी पुषभित्र नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गर्ने पनि घोषणा गरिएको छ। यस अन्तर्गत नियामक र सेवा प्रदायकको भूमिकालाई पूर्ण रूपमा अलग गरिने जनाइएको छ।
4: यसैबीच जेन्जी आन्दोलनका शहीद परिवार र घाइतेका लागि पनि उपचार र रोजगारीको व्यवस्था गरिएको बजेटमा उल्लेख छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत जेन्जी आन्दोलनका घाइते शहीद परिवार र प्रभावितहरूका लागि विभिन्न राहत तथा पुनस्थापनाका कार्यक्रम घोषणा गरेको छ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको बजेट वक्तव्यमा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारलाई आर्थिक सहायतादेखि घाइतेहरूको उपचार र रोजगारीसम्मका विषयहरू प्राथमिकताका साथ समेटिएको छ। बजेटमा जेन्जी आन्दोलनका शहीदहरूको सम्मान गर्दै उनीहरूका परिवारका लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गर्ने, त्यस्तै आन्दोलनमा घाइते भएकाहरूको निशुल्क स्वास्थ्य उपचार गरिने र घाइतेको अवस्था हेरी मासिक भत्ता समेत उपलब्ध गराउने घोषणा सरकारले गरेको छ। घाइतेहरूको जीविकोपार्जनका लागि उद्यमशीलता विकास कार्यक्रम समेत सञ्चालन गरिने उल्लेख गरिएको छ भने सञ्चालन गर्ने सहुलियतपूर्ण कर्जा कार्यक्रममा जेन्जी आन्दोलनका शहीद परिवार र घाइतेहरूलाई समेत लाभग्राहीका रूपमा सहभागी गराउने उल्लेख गरिएको छ। यसबाट प्रभावित परिवारलाई स्वरोजगार बन्न र आय आर्जनमा जोड़िन मदत पुग्ने सरकारको अपेक्षा छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा नेपालमा आलु उत्पादनको सम्भावना र सरकारवालाको भूमिका,
8: प्रविधि विकासमा गर्ने सहयोगहरू र विशेष गरी अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ। हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ, उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैनौं।
4: बजेटमा कर नीतिमा व्यापक फेरबदल, 2085 नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा, स्थानीय तहलाई अनुदान घटाएर प्रदेशमा बढ़ाइयो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिना च्याम्पियनशीपको हरेक गोल हरेक रोमाञ्च फल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: प्रतिशतलाई 29% झारिएको छ। बजेटले विद्युत उपभोगको मूल्य अभिवृद्धि कर लगाउने पनि घोषणा गरेको छ। अन्तिम तहमा उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको खपत भ्याट लगाउने व्यवस्था भएको हो। त्यस्तै सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउन त्यस्ता सेवा निर्यात आर्जित आयमा 50% कर छूट दिने व्यवस्था पनि गरिएको छ। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क लगाउने पनि उल्लेख गरिएको छ। महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्ने, शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने लगायतका व्यवस्था गरिएको छ। त्यस्तै गरी जीवन बस्नेतले नै कारोबार दैनिकमा लेख्नु भएको छ, ऊर्जाको आयोजना भन्दा नीतिगत सुधारमा बजेटले जोड़ दिएको छ। यसका साथै विद्युत खपत गर्ने उपभोक्तालाई पहिलो पटक विद्युत खपतमा छूट दिने लगायतका विषय पनि रहेको छ। ऊर्जा क्षेत्रमा विकास बजेट र योजनामा व्यापक हेरफेर गरिएको छ। त्यस्तै गरी माग सम्बोधनले सकारात्मक लगानीकर्ता परिवर्तन देवकोटाले लेख्नु भएको छ, सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत आफ्ना मागहरू पूरा गरेपछि शेयर बजारमा लगानीकर्ताहरू उत्साहित बनेका हुन्। आर्थिक विधेयकमा पूँजीगत लाभकरको दर बढ़ाइएको छ, यसमा भने लगानीकर्ताको मिश्रित प्रतिक्रिया आएको छ। सरकारले शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको दर बढ़ाएको हो। आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयक मार्फत आयकर ऐनको दफा 95 कमा संशोधन गर्दै सरकारले करका दरहरू बढ़ाएको हो। नयाँ व्यवस्था अनुसार यसअघि कायम रहेको लाभकरको दरहरूमा 2.5% बिन्दुले वृद्धि भएको छ। त्यस्तै गरी उत्साहित देखिएको छ निजी क्षेत्र शीर्षकमा सरस्वती ढकालले कारोबार दैनिकमा लेख्नु भएको छ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेट निकै सकारात्मक रहेको उल्लेख गर्दै करका दरहरू घटाउने तथा व्यवसायका झन्झटहरू हटाउने विषय नै उत्साहित रहेको बताउनु भएको छ। अर्थतन्त्रका आधारभूत समस्याहरू सम्बोधन गर्न खोजिएको जस्तो देखिएको छ। उहाँले भन्नुभयो, दुई तिहाईको सरकारले ल्याउनुपर्ने खालकै बजेट ल्याएकोमा हाम्रो प्रारम्भिक बुझाइ छ र हामी निकै सकारात्मक रहेका छौं। सरकारले निजी क्षेत्रलाई माया गरेको देखिएको छ। उहाँका अनुसार कृषिलाई प्रोत्साहन गर्न खोजेको र पूर्वाधारमा पनि सुधार गर्ने कार्यक्रमहरू अगाडि सारिएको निकै सकारात्मक रहेको छ। कार्यान्वयन नहुने विगतको प्रचलन कसरी अन्त्य हुन्छ भन्नेमा भने संशय रहेको निजी क्षेत्रले बताएको छ।
1: कान्तिपुर दैनिकमा मध्यम वर्गलाई माया, निम्नलाई न्यून शीर्षकमा बजेट बारेको खबर यज्ञ बन्जारेले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा मध्यम वर्गका नागरिकलाई राहत पुग्ने गरी कर छूट, तलब वृद्धि, उद्यम व्यवसायका लागि नीतिगत वातावरण निर्माण गर्ने घोषणा गरेको छ। निम्न वर्गका लागि भने सीमित कार्यक्रमहरू मात्र ल्याएको छ। व्यक्तिगत आयकर छूट सीमा दोब्बर गरी 10 लाख रूपियाँ, कर्मचारीको तलब 21% वृद्धि, नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बरले बढ़ाइयो, दलित बालबालिका कुपोषण भत्ता दोब्बर गरी मासिक 1,000, महिलाका लागि देशैभर ब्लू बस संचालन गरिने, 2 करोड़सम्म लगानी गर्ने किसानलाई 40% अनुदान दिइने, डिजिटल भुक्तानी मार्फत खरीदको भ्याटमा 10% छूट दिने, जेन्जी आन्दोलनका घाइतेका लागि उद्यमशील कार्यक्रम, काठमाण्डुको शिवचातारमा सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना, एआई क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कम्तीमा 15 शोधकर्तालाई फेलोशिप, आगामी वर्ष 1040 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने, काठमाण्डु र पोखरामा विद्युतीय सार्वजनिक बस संचालन गर्ने, वैदेशिक लगानी फिर्तामा राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने, विज्ञान प्रविधि अनुसन्धानमा पूँजीगत खर्चको 1% बजेट छुट्याइएको छ र बिजुली र राइड सेयरिङमा 5% मूल्य अभिवृद्धि कर पनि लगाइएको छ। कसरी जुट्ला स्रोत शीर्षकमा अर्को खबर छापिएको छ। पूर्व अर्थमन्त्री वर्षमान पुनले योजना आयोगले तोकेको सिलिङ भन्दा 1.5 खर्ब बढ़ीको बजेट अस्वाभाविक हो भन्ने अर्थमन्त्रीलाई पनि थाहा रहेको भनेर टिप्पणी गर्नुभएको छ। शिक्षा र स्वास्थ्यमा समता कर, बिजुली र राइड सेयरिङमा मूल्य अभिवृद्धि कर लगाइएको बारेमा सीमा तामाङ र सजना बरालले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर, तीन मन्त्रालय मर्ज हुँदा पूर्वाधारमा ओइरियो बजेट शीर्षकमा लेखिएको छ भने भित्रीपन्नामा स्थानीय तहलाई अनुदान घटाएर प्रदेशमा वृद्धि शीर्षकमा ऋषिराम पौडेलले लेख्नु भएको खबर छ। आगामी वर्ष संघ सरकारबाट प्रदेश र स्थानीय तहमा 6 खर्ब भन्दा बढ़ी रकम परिचालन हुने प्रक्षेपण गरिएको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकमा करमा के भयो फेरबदल शीर्षकमा खबर छापिएको छ भने भित्री पन्नामा अर्को खबर पनि छापिएको छ। बेसिक तलबमा 10% बढ़्यो, 10% प्रोत्साहन भत्ता पनि थपियो, बजेटले कर्मचारीहरू उत्साहित शीर्षकमा छापिएको छ। पीपीए गरेर निर्माण नभएका परियोजनाको लाइसेन्स रद्द गरिने

0: बारेको खबर पनि छापिएको छ भने ठूला परियोजनालाई उच्च प्राथमिकता दिइएको बारेमा मिलन विश्वकर्माले लेख्नु भएको छ। कृषिमा 2 करोड़ लगानी गर्नेलाई 40% अनुदान दिने बारेमा खबर छापिएको छ भने जीर्ण संस्थानको सबलीकरण गर्ने बारेमा अजित अधिकारीले लेख्नु भएको खबर छापिएको छ। नागरिक दैनिकमा नीतिगत 8 कार्यान्वयनमा संशय शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ भने अन्नपूर्ण पोस्ट दैनिकमा 31 निकाय खारेज गरिएको, 6 निकाय मर्जर गरिएको, 4 वर्षपछि कर्मचारीको तलब बढ़ेको र न्यूनतम पारिश्रमिक 40,000 नाग्ने बारेमा खबर छापिएको छ।
1: यसैबीच विद्युतीय अदालतको परिकल्पना गरिएको छ। बजेटमा अर्थमन्त्री डाक्टर सोनी मुवागलेले बजेट प्रस्तुत गर्दै विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गरिने घोषणा गर्नुभएको हो। विपन्न तथा दूरदराजका नागरिकका लागि निशुल्क कानूनी सहायता कार्यक्रम पनि घोषणा गरिएको छ। न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सुरक्षा प्रविधिको अधिकतम प्रयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने, विपन्न तथा दूरदराज क्षेत्रका नागरिकहरूका लागि निशुल्क कानूनी सहायता कार्यक्रम सञ्चालन गर्ने र शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई पनि यथाशीघ्र निष्कर्षमा पुर्याउने उल्लेख गरिएको छ। त्यसै गरी कारोबार दैनिकमा वातावरण तथा जलवायु क्षेत्रका लागि 12,31 करोड़ विनियोजन शीर्षकमा खबर लेखिएको छ। सरकारले चुरे तथा तराई मधेशको जलचक्रलाई दिगो बनाउनका लागि करिब 1 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ। त्यस्तै जड़ीबुटी तथा गैरकास्त वन पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्य शुरूआत गर्ने पनि बजेटमा उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशको खबर। अमेरिका र इरान बीच पुनः तनाव बढ़िरहेको बेला थप 60 दिनका लागि युद्धविराम भएको छ। 3 महिनादेखि जारी युद्धलाई 60 दिनका लागि युद्धविराम विस्तार गर्ने तथा इरानको आणविक कार्यक्रम सम्बन्धी नयाँ चरणको वार्ता शुरू गर्ने विषयमा अमेरिका र इरानका वार्ताकार बीच अस्थायी सम्झौता भएको अमेरिकी संचार संस्था एपीले जानकारी दिएको छ। संयुक्त राष्ट्र संघले शुक्रबार द्वन्द्वग्रस्त दक्षिणी सुडानमा 70 लाख भन्दा बढ़ी मानिसहरूलाई खाद्यान्न सहयोगको आवश्यकता रहेको चेतावनी दिएको छ। संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले विश्वको सबैभन्दा कान्छो सार्वभौम राष्ट्रमा खतरनाक अवस्था आएको भन्दै निन्दा व्यक्त गरेको छ र संगठनले आफ्नो प्रतिक्रिया बढ़ाउन समयसँग कड़ा संघर्षमा रहेको पनि उल्लेख गरेको छ। इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले अन्तिम निर्णय गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाएको बारेमा पनि अन्तर्राष्ट्रिय संचार माध्यमले खबर लेखेका छन्।
1: साझा खबरमा अब खेल खबर। इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हलमा हिजो भएको फाइनल खेलमा कजाकिस्तानलाई 3-1 सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो। इरानले पहिलो सेट 25-18 जित्दै खेलमा अग्रता लिएको थियो। दोस्रो सेट 25-19 जितेर खेलमा पुनरागमन गरिएको थियो र तेस्रो सेटमा 25-15 सहजै आफ्नो पक्षमा खेल पारिएको थियो। यसैबीच बजेटले खेलकुद पूर्वाधारमा प्राथमिकता दिएको छ। सरकारले खेलकुदको पूर्वाधारलाई ध्यान केन्द्रित गर्दै आगामी आर्थिक वर्षको लागि धेरैभन्दा धेरै बजेट खर्च गर्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले 6,08 करोड़ बजेट विनियोजन गर्नुभएको थियो तर यो बजेट युवा सहितको रहेको थियो। यस वर्ष तुलनात्मक रूपमा युवा छुट्टिएका हुनाले खेलकुदमा नै धेरै बजेट खर्च हुने देखिएको छ। क्रिकेटसँगै फुटबलको क्षेत्रमा समेत ठूला रंगशालाहरू बनाउने र भएका मैदानहरूको स्तर उन्नति गर्ने जनाइएको छ। यसका साथै 3 रंगशालामा फ्लोर लाइटहरू जडान गर्ने घोषणा गरिएको छ। यसैबीच नेपालका सद्भाव आचार्यले भारतका भिवान उभायकरलाई पराजित गर्दै 12 नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपको उपाधि रक्षा गर्नुभएको छ। महिलातर्फ नेपालको तारा कार्की चित्रकारले समग्र 241 स्कोरका साथ स्वर्ण पत्र प्राप्त गर्नुभएको हो। प्रतियोगितामा नेपालले सर्वाधिक 3 स्वर्ण, 1 रजत र 1 कांस्य सहित कुल 5 पदक प्राप्त गरेको छ। सद्भावले समग्रमा 9 अन्डर 207 को स्कोर निकाली विवानलाई 4 स्कोरले हराउँदै उपाधि रक्षा गरेको हो। उहाँले टीम र व्यक्तिगत तर्फबाट 2 स्वर्ण जित्न सफल रहनु भएको छ।
0: आलु उत्पादनका लागि बिउ बिजन र प्रविधिको महत्व कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: साझा खबरमा अब आलु दिवस र उत्पादन वृद्धिको कुरा. आज अन्तर्राष्ट्रिय आलु दिवस. नेपालमा हिमाल पहाड र तराईमा आलु उत्पादन हुन्छ. किसानलाई आवश्यक समन्वय र उत्पादन बढ़ाउनका लागि चालिएका कदमका बारेमा हामीले एफएओका नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँग कुराकानी गरेका छौं.
5: आजको दिनसम्म पनि हामीले पूर्ण रूपमा है भनेर जस्तो जुन स्वस्थ बिउ भनेर भन्छौँ स्वस्थ बिउको चाहिँ अझै सुनिश्चितता भइसकेका छन्. धेरै सुधार चाहिँ भइरहेको छ. जस्तो नेपाल सरकारकै पहलमा जुन भाइरस मुक्त सिडहरू उत्पादन गर्नलाई टिस्यु कल्चर ल्याबहरू बनिरहेको छ. निजी क्षेत्रहरू पनि बिस्तारै त्यसमा आउँदैछ. एफएओले नै पनि सहयोग गरेर विभिन्न समयमा त्यसको क्षमता विकासको लागि चाहिँ सहयोग गरिरहेको छ. बजारमा लिएर जानको लागि प्रस्तुतनको लागि अहिले खुसीको कुरा विभिन्न ठूलै निजी कम्पनीहरूले पनि विभिन्न आलुका परिकारहरूको लागि प्रशोधन कम्पनीहरू खोलिरहनु भएको छ. त्यसले मागलाई बढ़ावा पनि दिइरहेको छ र राम्रो दिशामा गइरहेको छ. अझै हाम्रो धेरै गर्नुपर्ने पक्कै पनि आवश्यक छ.
6: एफएओले ह्यान्ड टू ह्यान्ड इनिसिएटिभ कार्यक्रम पनि सञ्चालन गरिरहेको छ आलुमा व्यावसायिकताको लागि. यो कस्तो कार्यक्रम हो?
5: यो ह्यान्ड इन ह्यान्ड भनेको यो चाहिँ हाम्रो एफएओको कर्पोरेट इनिसिएटिभ भनेर भन्छौँ. ग्लोबल लेभलमा नै हाम्रो हेडक्वार्टर इटालीको रोममा छ. ग्लोबल लेभलमा नै यो चाहिँ इनिसिएटिभ भएको छ भनेको विश्वव्यापी रूपमा नै यसलाई चलाइरहेको छौँ. यो भनेको चाहिँ कस्तो भने कृषिमा जति लगानी गर्नुपर्ने थियो त्यति लगानीहरू भइरहेको छैन विश्वव्यापी रूपमा नै. नेपालको मात्रै सन्दर्भमा होइन. प्राय जसो के देखिन्छ भने अलिकति परियोजना लक्षित हाम्रो मानसिकताहरू देखिन्छ. त्यो भनेको अनुदानसँग मात्रै जोडेर हेरेका कुराहरू हुन्छ. त्यो होइन कि हामीले कृषिलाई व्यावसायिक बनाउने भनेको लगानीको आँखाबाट हेर्नु पर्यो. लगानी भनेपछि के हुन्छ भने तपाईँले लगानी गरेपछि त्यसको रिटर्न खोज्नुहुन्छ होइन. कति आमदानी गर्नु जस्तो अनुदान मात्रै दियो भने त्यसमा रिटर्न खोज्ने अलिकति गौन भएर जान्छ. लगानीको आँखाबाट हेरौँ सरकारको भए पनि निजीको भए पनि सबैकोलाई. र अर्को भनेको चाहिँ यसलाई क्षेत्रगत रूपमा विकासको लागि हेरौँ भनेर यो विशेष गरी एउटा प्लेटफर्म क्रिएट गरेको एफएओले. यसमा चाहिँ सरकारकै अग्रसरता हुन्छ. नेपालको सन्दर्भमा भन्दाखेरि यो आलुलाई पनि एउटा हाई कमोडिटीको रूपमा एउटा बालीको रूपमा लिएको छ.
6: त्यो अन्तर्गत जस्तो हिमाल पहाड तराई सबै क्षेत्रमा उस्तै खालको कार्यक्रम सञ्चालन त्यो खालको समन्वय हो कि अलि बढी केन्द्रित फलानु भूभाग अथवा क्षेत्रमा अथवा समुदायमा भन्ने हो यो कार्यक्रम?
5: यसको मुख्य लक्ष्य भनेको चाहिँ पहिला क्षेत्र पहिचान गर्ने र त्यो क्षेत्रको इन्भेस्टमेन्ट प्लान लगानीको योजना तयार गर्ने. सरकारले नै तयारी गर्ने हो. हामी एफएओले हामीले प्राविधिक सहयोग दिन्छौँ र त्यो तयार गरिएको इन्भेस्टमेन्ट प्लान हुन्छ. त्यो इन्भेस्टमेन्ट प्लानलाई चाहिँ हामीले विभिन्न फोरमहरूमा प्रस्तुत गर्ने अवसरहरू सिर्जना गर्छौँ.
6: बिउ बिजन प्रविधिमा किसानको सजिलै पहुँच पुगोस् भनेर समन्वय कसरी भइरहेको छ?
5: भ्यालु चेन मूल्य श्रृङ्खलाको एप्रोचमा नै जान्छ होइन. उत्पादनको लागि के कुराहरू आवश्यक छ, हामीसँग के एभाइलेबल छन् र के कुराहरूमा चाहिँ लगानी आवश्यक छ, त्यो लगानीलाई कसरी पूरा गर्ने भन्ने कुराहरू नै. त्यसकारणले के सहयोग गर्न सक्छौँ, नेपाल सरकारले त्यसमा के सहयोग गर्छ, निजी क्षेत्रले लगानी गर्दाखेरि लगानी मात्रै होइन उसले प्रविधि पनि के सहयोग गर्नुपर्ने हुन्छ होइन. उत्पादनमा मात्रै होइन प्रशोधनमा त्यसको बजारीकरणमा सबैमा प्लान गरेर एउटा यो चाहिँ होलिस्टिक प्याकेजकै रूपमा चाहिँ अगाडि बढेको हुन्छ. हामीले उन्नत बिउको लागि चाहिँ जुन टिस्यु कल्चर ल्याबदेखि लिएर प्रविधि विकासमा गर्ने सहयोगहरू र विशेष गरी अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ. हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ. उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैनौँ. भएको उत्पादनलाई बजारसँग जोड्नलाई अलिकति समस्याहरू छ.
1: एफएओका नेपाल सहायक प्रतिनिधि अरूण जीसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक. ईयूको कालो सूचीबाट हटाउने बजेटको प्राथमिकता सड़क मरमत गर्न 28 अर्ब 42 करोड़ रूपियाँ विनियोजन कर्मचारीको तलब 21% बढ़्यो
0: कर नीतिमा व्यापक फेरबदल निजी क्षेत्र उत्साहित मध्यम वर्गलाई फाइदा पुग्ने कृषिमा बजेट घटाएकोमा सरकारवाला चिन्तित
1: 31 निकाय खारे 6 निकायलाई एक आपसमा गाविने स्थानीय तहलाई अनुदान घटाएर प्रदेशमा बढ़ाइयो 2085लाई नेपाल भ्रमण वर्षको रूपमा मनाइने
0: इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अन्तिम निर्णय गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई दक्षिणी सुडानमा 70 लाख भन्दा बढ़ी मानिसहरूलाई खाद्यान्नको आवश्यकता
1: र खेलकुद पूर्वाधार बजेटको प्राथमिकतामा सद्भाव र तारालाई एमेच्योर गल्फ उपाधि काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि रानलाई
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा च्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ हिजोको संसद बैठक जहाँ बजेट पनि प्रस्तुत भयो र प्रधानमन्त्री बालेन्द्र शाह पनि पूरै बैठक समयावधिभरि बसेर बजेट पनि सुन्नुभयो र त्यहाँ व्यङ्ग्य गर्न खोजिँदैछ पछिल्लो समयमा सांसदहरूले प्रधानमन्त्री संसद बैठकमा नआएको भनेर आलोचना र विरोध पनि गरेका थिए यहाँ भर्खर बजेट भाषणको बैठकबाट निस्कदै गरेका व्यक्तिलाई बाहिरपट्टि देखाइएको छ र त्यहाँ केही पत्रकारले सोधेका प्रश्नमा एकजना त्यो बजेट भाषणको बैठकबाट सकेर निस्कदै गरेका सांसद जस्ता अथवा अर्थमन्त्री जस्ता देखिने व्यक्तिलाई त्यहाँ अगाडि राखिएको छ र पत्रकारले केही प्रश्न सोधेका छन् ती व्यक्ति केही भन्दैछन् माथि यस्तो लेखिएको छ बजेट नकुरा गरौं खुद प्रधानमन्त्री नै पूरै समय बस्नुभयो भनेपछि कति इपिक होला
7: हाम्रो रेडियो 103.4 MHz
8: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना
9: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ
8: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816 सम्पर्क फोन नम्बर 0949421364 पुनश्च गरीब तथा जुहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा
10: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
6: मेरो
7: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।
6: हे

0: गोकुल धूप ताल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलि पूजा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: ಕಾಸ್ಕೊ ಟಿವಿ ಬೋಕರೆ ಹಿಡಿಯೋ ನಿಕೆ ಅತಾರ ಮಾ ಸೌತ
1: ಕಥೆ ಬರಿ ಲೈ ಲೈ ಕಾಸ್ಕೊ ಟಿವಿ ಬೋಕ್ನೋನಿ ಭಿತ್ತಿ ಆಪ್ನೆ ಟಿವಿ ಬಿಗ್ರಿಯೋ ಅನಿ ಬನೌನ ಜಾನ ಲಾಗೆ ಕೊಡಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಓಲಾಟ ಹೋಯ್ನ
0: ಚಿಂತಾ ಗರ್ನ ಪರ್ಸ ತ ಸದರ ಮುಕಾಮ ಚರಿ ಕೋಟ್ ಬಾಟ ಚರಿ ಘ್ಯಾನ್ ಜಾನೆ ಬಾಟ ಮಾ ರೋಯ್ಕೊ ಆಮ್ರೈ ಚೌಧರಿ ಇಲೆಕ್ಟ್ರೋನಿಕ್ಸ್ ಮಾ ಲೈ ಜಾಉನ ತ್ಯಾ ತ ತಿಮ್ರೋ ಬಿಗ್ರೆ ಕೋ ಟಿವಿ ಮಾತ್ರ ಹೋಯ್ನ ಕಿ ಮೊಬೈಲ್ ಘಡಿ ಸಬೈ ಪನಿ ಆಲ್ಸರ್ನಿ ಸಕ್ಕಿ ಗೊನಿ
1: ಏ ಓರೆ ತಿಸು ಭಯ ಮ ಪನಿ ತಿತೆ ತಿರ ಲಾಗಿ ಆಲ್ಸುನಿ ಹೋಯ್ನ ತ
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा 200 सिपेमा
3: यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
6: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
7: दिदी म पनि 12 वर्षमा बेचिए आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
8: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
8: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याउ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
9: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज नेपाल सरकार विज्ञापन बोर्ड
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा
10: 24 घण्टा आकस्मिक सेवा
2: बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
10: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
10: 24 घण्टा फार्मेसी सेवा
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
10: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
2: हड तोड्ने नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
10: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
10: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
11: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
11: सम्पर्क नम्बर 0494-12-020।
10: धुलेखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
12: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलखा।
13: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: मनोरञ्जन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजे को हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। आगामी आर्थिक वर्षको बजेट 21 खर्ब 24 अर्ब 34 करोड़। सुतिजन्य पदार्थमा 10% कर वृद्धि। सूचना तथा संचार क्षेत्रका लागि 5 अर्ब बढ़ी बजेट। अब व्यक्ति बीच हुने रकम ट्रान्सफरलाई नियमन गर्ने, बागमतीका 13 जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाउने लक्ष्य। तामाकुशी 5 औं र खिम्ती 12 विषय काठमाडौँ प्रसारण लाइन निर्माणलाई बजेटको प्राथमिकता। र काभा महिला भलिबलको उपाधि इरानलाई।
1: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: अब समाचार विस्तारमा। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड़ बराबरको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले यस्तो जानकारी दिएका हुन्। जसमध्ये चालूतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़, पूँजीगततर्फ 4 खर्ब 31 अर्ब र वित्तीय व्यवस्थापनतर्फ 4 खर्ब 22 अर्ब 24 करोड़ विनियोजन गरिएको छ। कुल बजेट मध्ये राजस्वबाट 14 अर्ब उठाउने र बाँकी रकम अनुदान तथा ऋणबाट बेहोर्ने लक्ष्य राखिएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव भएको छ। घोषित बजेट मध्ये राजस्वबाट 14 खर्ब 5 अर्ब 31 करोड़ रूपियाँ जुट्ने अनुमान छ। करिब 6 खर्ब 57 अर्ब बजेटको स्रोत अपुग हुनेछ। अपुग स्रोत वैदेशिक र आन्तरिक ऋणबाट पूर्ति गर्ने अर्थमन्त्री वाग्लेले बताए। बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले आगामी आर्थिक वर्ष 7% आर्थिक वृद्धिको लक्ष्य लिएको छ। चालू बजेटमा 6% आर्थिक वृद्धिको लक्ष्य लिएकोमा अर्थमन्त्री वाग्लेले महत्वाकांक्षी वृद्धि दरको लक्ष्य लिएका हुन्। राष्ट्रिय तथ्याङ्क कार्यालयले यस वर्ष 3.85% मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। सरकारले सुर्तीजन्य पदार्थमा लाग्ने कर वृद्धि गरेको छ। अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले आगामी आर्थिक वर्ष 2083-84 बजेट संघीय संसदको संयुक्त बैठकमा हिजो प्रस्तुत गर्दै चुरूटमा 10% अन्तशुल्क निर्धारण गरेको जानकारी दिए। यसमा बढ़ेसँगै अब नेपालमा सुर्तीजन्य पदार्थको करको दर 51% पुगेको छ। यसअघि नेपालमा हाल सुर्तीजन्य पदार्थमा 41% मात्र कर लाग्ने गरेको थियो। हाल विश्व स्वास्थ्य संगठनले 75% सुर्तीजन्य पदार्थमा करको दर सिफारिश गरेको छ। सरकारले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिका रहेको दूतावास खारेज गर्ने घोषणा गरेको छ। संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले बदलिदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र छङ्दु, सान फ्रान्सिस्को स्थित वाणि महावाणिज्य दूतावास तथा विशाखापट्टनममा रहेको दूतावासको शाखा खारिज गर्ने घोषणा गरेका हुन्। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत सरकारले सूचना तथा संचार क्षेत्रको संरचनात्मक सुधार, डिजिटल पूर्वाधार विस्तार र संचार सेवाको पहुँच वृद्धि गर्ने घोषणा गरेको छ। सरकारले सूचना तथा संचार क्षेत्रका लागि आगामी आर्थिक वर्ष कुल 5,93,00,00,000,00,000 विनियोजन गर्दै दूरसंचार, सामाजिक सञ्जाल नियमन, सुरक्षित मुद्रण र लोक कल्याणकारी विज्ञापनलाई प्राथमिकतामा राखेको हो। यसैबीच सरकारले कर्मचारीको तलब करिब 21% वृद्धि गरेको छ। संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले कर्मचारीको तलब करिब 21% वृद्धि गरेको घोषणा गरेका हुन्। अर्थमन्त्री वाग्लेका अनुसार आधारभूत तलबमानमा 10% कार्य सम्पादनको आधारमा 10% र ग्रेडका आधारमा कुल 21% तलब बढ्नेछ। यो सँगै उनीहरूले न्यूनतम 40,000 पाउने भएका छन्। बढ़ेको तलबमान साउनदेखि लागू हुनेछ। संघीय सरकारले बागमती प्रदेशका 13 जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाउने लक्ष्य लिएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागलेद्वारा बजेटमा काठमाडौँ उपत्यकालाई आधुनिक शहरको रूपमा विकास गर्न भिजन 2040 योजना अघि सारिएको छ भने हेटौडालाई औद्योगिक र प्रविधिको हब बनाउने गरी विभिन्न आयोजना समेटिएका छन। भिजन 2040 अन्तर्गत काठमाडौँका सड़कहरूमा अण्डरपास, फ्लाइओभर, रिंग रोड विस्तार, कलंकी वसुन्धरा र नदी करिडोर निर्माणलाई प्राथमिकता दिइएको छ। सरकारले काठमाडौँको सिर्जाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूटर केन्द्र स्थापना गरी बजेटमा व्यवस्था गरेको छ। उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ र स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम शुरू गर्ने बजेट भाषण मार्फत मन्त्री वाग्लेले बताएका छन्। बागमती प्रदेशको राजधानी हेटौडामा ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनको लागि 2.5 MW क्षमताको ग्रीन हाइड्रोजन पायलट प्रोजेक्ट शुरू गरिनेछ। हेटौडामा रहेको मयोधाप औद्योगिक क्षेत्रलाई निजी क्षेत्र मार्फत निर्माण र सञ्चालन गर्ने घोषणा गरिएको छ भने हेटौडामा रहेको मयोधाप औद्योगिक क्षेत्रलाई निजी क्षेत्र मार्फत निर्माण र सञ्चालन गर्ने घोषणा गरिएको छ भने हेटौडामा नारायणगढ़ सड़क स्तरोन्नति गर्न बजेट व्यवस्था गरिएको छ। संघीय सरकारले भरतपुर विमानस्थलको विस्तार गरी रात्रिकालीन उडान शुरू गर्ने बजेटमा घोषणा गरेको छ। धादिङको नागढुङ्गा मुगलिन सड़क खण्डको स्तरोन्नति र नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने सरकारको योजना छ। आगामी वर्ष नुवाकोटको टोखा छहरे सुरुङ मार्ग, सिन्धुलीको खुरकोट चियाबारी सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने घोषणा बजेटमा गरिएको छ। दोलखामा निर्माणाधीन 900 MW क्षमताको तामाकोशी पाँचौं आयोजना र रामेछापको खिम्ती 12 विषय काठमाडौँ प्रसारण लाइन निर्माणलाई बजेटले प्राथमिकता दिएको छ। सरकारले सिन्धुलीको सुनकोशी मरिन डाइभर्सनको कामलाई तीव्रता दिने, नुवाकोट रसुवा जोड्ने गल्छी स्याफ्रुवेसी रसुवा गरी सड़क स्तरोन्नतिका लागि 1,35,00,00,000,00,000 विनियोजन गरिएको छ। सिन्धुपाल्चोक स्थित मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन समाधानका लागि याङ्री लोर्के खोलाबाट पानी पथनान्तरण गर्ने अध्ययन सम्पन्न गर्ने गरी बजेट व्यवस्था गरेको छ। काठमाडौँको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने र पदमार्ग ग्रेट हिमालयन ट्रेलको विकास गर्ने सरकारले बजेटमा घोषणा गरेको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
5: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
6: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
5: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
7: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
6: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
5: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
6: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
5: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
6: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
7: पाण्डोहरू गइहालौ न, सकिगो नि।
2: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनकामना टेलर्सलाई सम्झनुहोस्।
8: प्रोप्राइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
2: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
9: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
9: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
0: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
0: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
0: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
9: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 94.1 FM र 94.1 FM।
0: तपाईँ यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याएको आर्थिक विधेयक मार्फत निजी विद्यालय र निजी स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवामा अतिरिक्त 3% समता शुल्क लगाउने व्यवस्था गरेको छ। सरकारले सो शुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार तथा पूर्वाधार विकासमा खर्च गरिने जनाएको छ। अर्थमन्त्री डा सोनी मुवांगले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक विधेयक अनुसार निजी अस्पताल, क्लिनिक तथा अन्य स्वास्थ्य सेवा प्रदायक संस्थाले बिरामीबाट लिने सम्पूर्ण सेवा शुल्कमा 3% स्वास्थ्य समता शुल्क उठाउनु पर्नेछ। सेवा प्रदायक संस्थाले बीजक मार्फत सो शुल्क असुल गर्नुपर्नेछ। त्यस्तै निजी क्षेत्रबाट सञ्चालित विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयले विद्यार्थीबाट लिने सबै प्रकारको शुल्कमा 3% शिक्षा समता शुल्क थप गर्नुपर्ने व्यवस्था पनि विधेयकमा समावेश गरिएको छ। सरकारले निजी क्षेत्रबाट सञ्चालित सबै शिक्षण संस्थामा यो व्यवस्था लागू हुने स्पष्ट पारेको छ। यसैबीच सरकारले अब एक व्यक्तिबाट अर्को व्यक्तिको बैंक वा डिजिटल वालेट खातामा हुने रकम ट्रान्सफरलाई नियमन गर्ने भएको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा सोनी मुवांगले पियर टू पियर पीटूपी लेनदेनलाई व्यवस्थित र नियमनसहित सञ्चालन गरिने घोषणा गरेका हुन्। यस अन्तर्गत सरकारले व्यक्तिगत क्रेडिट र स्कोरिङ प्रणाली लागू गर्नेछ। यो प्रणाली मार्फत व्यक्तिको आर्थिक कारोबार, ऋण भुक्तानीको अवस्था र वित्तीय व्यवहारको आधारमा उसको वित्तीय विश्वसनीय मूल्यांकन गरिनेछ। यता सरकारले आयकरको न्यूनतम सीमा बढ़ाएको छ। हालसम्म आयकरको न्यूनतम सीमा 5 लाख रूपियाँ रहेकोमा सरकारले अब 10 लाख पुर्याएको हो। अब 10 लाख रूपियाँसम्म वार्षिक आमदानी हुनेले 1% मात्रै कर तिरे पुग्नेछ। सरकारले बिजुलीमा पनि मूल्य अभिवृद्धि कर भ्याट लगाउने भएको स्कोरिङ प्रणाली लागू गर्नेछ। यो प्रणाली मार्फत व्यक्तिको आर्थिक कारोबार, ऋण भुक्तानीको अवस्था र वित्तीय व्यवहारको आधारमा उसको वित्तीय विश्वसनीय

भ्याट लाग्ने व्यवस्था गरिएको अर्थमन्त्री वाग्लेले बताएका छन्। नेकपा एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य नीरज आचार्यलाई दिएको छ। पार्टीको प्रचार फाँट सम्बद्ध जनसंगठन प्रेस चौतरी नेपालको इन्चार्जमा अर्कै केन्द्रीय सदस्य रामकुमारी झाँक्री तोकिएकी छन्। जेठ 4 गते शुरू भई 10 गते समापन भएको सचिवालय बैठकको निर्णयले उनीहरूले सो जिम्मेवारी पाएका हुन्। शुक्रबार जारी भएको 46 पृष्ठको अन्तर पार्टी निर्देशन अपारीमा सो कुरा उल्लेख छ। प्रचार प्रमुख तोकेका आचार्य यसअघि निर्वाचन विभाग प्रमुख थिए। उनी युवा संघका पूर्व महासचिव तथा महेश बस्नेतसँग अध्यक्षका निम्ति प्रतिस्पर्धा पनि गरेका थिए। झाँक्री विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट पार्टी कार्यमा सक्रिय भएकी हुन्। अनिरा सुब्युकी पहिलो महिला अध्यक्षको इतिहास रचेकी उनी राष्ट्रिय सभा सदस्य पनि हुन्। दोलखाको जिरी नगरपालिकामा विद्यार्थीको संख्या घट्न थालेपछि स्थानीय शिक्षा क्षेत्रमा गम्भीर चिन्ता छाएको छ। गाउँबाट शहरतर्फ भइरहेको तीव्र बसाई सराई र घट्दो जनसंख्याका कारण विद्यालयहरू रित्तिन थालेपछि यो संकट आइपरेको हो। यद्यपि समस्या समाधान गर्न र विद्यार्थीलाई विद्यालयमै टिकाई राख्न नगरपालिकाले विशेष पहल शुरू गरेको छ। सन्दर्भमा जिरीलाई बालमैत्री नगर घोषणा गर्ने लक्ष्यका साथ नगरपालिकाको आयोजनामा विद्यार्थी टिकाउदर सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ, जहाँ सरकारवालाहरूले खसखदो शैक्षिक अवस्था र यसको व्यवस्थापन बारे तथ्याङ्क सहित गम्भीर छलफल गरेका छन्। कार्यक्रममा जिरी नगरपालिकाका शिक्षा अधिकृत मातृका आचार्यका अनुसार गत शैक्षिक सत्रको तुलनामा चालू शैक्षिक सत्रमा विद्यार्थीको संख्या घटेको छ। सबैभन्दा ठूलो गिरावट प्रारम्भिक बाल विकास एसएडीतर्फ देखिएको छ, जहाँ गत शैक्षिक सत्रमा 374 जना विद्यार्थी रहेकोमा चालू सत्रमा घटेर 278 जनामा सीमित भएका छन्। विद्यार्थी संख्या यसरी निरन्तर घट्दै जाँदा नगरपालिकाभित्रका विद्यालयहरू सञ्चालन गर्न समस्या पर्न थालेपछि नगरपालिकाले 10 विद्यालयहरू एक आपसमा गाभ्ने तयारी पनि गरेको छ। प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीका अनुसार विश्वव्यापी प्रतिस्पर्धात्मक शिक्षा सूचना प्रविधि र विज्ञानका आधुनिक पक्षहरूलाई शिक्षण सिकाइमा ढाल्न नसक्दा विद्यार्थी टिकाउन नसकिएको हो, जसका कारण तत्कालै 10 विद्यालय मर्ज गर्नुपर्ने स्थिति सृजना भएको र आगामी दिनमा शिक्षालाई गुणस्तरीय बनाउन विद्यालय मर्ज प्रक्रियालाई अझ जोड़ दिइने प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताएकी छन्। नगर प्रमुख मित्रबहादुर जिरेलले पनि बसाईसराई लगायत विविध कारण विद्यार्थी कम भएको भन्दै टिकाउनका लागि प्रधानाध्यापक तथा सरकारवालाहरूबाट आएका सल्लाह र सुझावलाई नगरपालिकाको शिक्षाले ग्रहण गरी आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन्। अभिमुखीकरण कार्यक्रममा विद्यार्थी टिकाउन र शैक्षिक गुणस्तर सुधार्न विभिन्न व्यवहारिक उपायहरूमाथि गहन छलफल गरिएको छ। विद्यार्थीहरूलाई सुरक्षित भयमुक्त र शान्त स्वच्छ वातावरणमा रूपान्तरण गर्ने गुणस्तरीय दिवा खाजा र दुर्गम क्षेत्रका विद्यार्थीका लागि यातायातको सहयोग उपलब्ध गराउने तथा छात्रा र अपाङ्ग मैत्री पूर्वाधार निर्माण गर्ने योजना अघि सारिएको छ। विद्यालयका प्रधानाध्यापकहरूले एक शिक्षक एक जिम्मेवारीको नीति लागू गर्ने विद्यार्थीको इच्छा अनुसार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने र विद्यालयको बजेट विनियोजन गर्दा प्रधानाध्यापकहरूलाई पनि सहभागी गराउनु पर्ने माग राखेका छन्। हाम्रो समाचारमा अब खेलकुदको समाचार। इरानले अपराजित रहँदै काफा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। त्रिपुरेश्वरी श्री दशरथ रंगशाला कवर्ड हलमा हिजो भएको फाइनलमा काजखस्तानलाई 3-1 सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो। इरानले पहिलो सेट 25-18 जित्दै खेलमा अग्रता बनाएको थियो। काजखस्तानले दोस्रो सेट 25-19 जितेर खेलमा पुनरागमन गरेको थियो। तेस्रो सेट इरानले 25-15 सहजै आफ्नो पक्षमा पार्दै 2-1 को अग्रता बनायो। चौथो सेट इरानले 25-21 जित्दै उपाधि जित्यो। इरानले यसअघि 2025 अक्टोबरमा उज्बेकिस्तानमा भएको दोस्रो संस्करणको उपाधि पनि जितेको थियो। काभा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानले जितेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्कार।

0: 第。
1: यो हो हाम्रो रेडियो 104.4 MHz
2: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
4: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुस है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
6: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
5: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949420।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: नमस्कार सेन्सेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म तिमीलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: खै, जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेनन्?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
2: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
2: आफ्नै कम्पाउण्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: प्रोफाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: आफे होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
7: कछै बरी लैलै कसको टिभी भित्ती, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
6: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरीघ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न, त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि, सके गर्ने।
7: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
8: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा।
9: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसिडी टिभी, मोबाइल।

0: साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
1: टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
2: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449412 र 98440164014।

0: खै जन्मदाता दिनुहोस् त
1: जन्मदर्ता गरेको छैन नि म्याडम
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
1: ए पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध
6: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आआफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण
0: सुना र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी

0: क्यों यार ए कोई शाम रे लाऊं ना लाऊं सो क्यों
1: ओए ना पानी ले आना पानी ले आना पानी
2: पानी ले पानी ले पानी ये तले पानी
0: लाऊं ना लाऊं सो क्यों मुझे तो देता
3: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
1: एक काटी सलाईले लिन सक्छ ज्यान
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौं
1: धुम्रपान गरी जथाभावी चुरटको ठुटाहरू नफ्याकौ
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ
4: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ अकल्पनीय घटनाबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास
0: के हो
6: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
6: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
6: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
7: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: पेक्षा कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमौती, चौपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
5: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना। धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
6: 24 घण्टा आकस्मिक सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
6: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
6: 24 घण्टा फार्मेसी सेवा।
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
6: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
6: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
6: दिसा पिसाब, खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
5: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0949412020।
5: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
8: नमस्कार स्वयंसेविका दिदी।
9: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
9: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: सामुदायिक कुकुरहरूको वन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी कालिन्चो गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
1: कालिन्चो गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नका लागि मेटी 2083 साल जेठ 16, 17 र 18 गति कालिन्चो गाउँपालिका ओडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: सो कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्नका साथै वन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्ध्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ।
1: यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ। सम्पर्कका लागि मोबाइल नम्बर 9840075739 9742647740।
0: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चो गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
6: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
5: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
7: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: ഹോയ് ഓയ് നയേ പാടെ ഷോർട്ടി വാസ്കു ടി വി പോക്കര എണ്ടോ നിക്കേ ഹതാർമ സൗത
1: കൊച്ചേ ബരി ലൈലെ വാസ്കു ടി വി പോക്കണി ഭിത്തി ആപ്നേ ടി വി ബിക്രിയോ അനി ബനൗന ജന ലാഗി കൊടി ബനൗനെ പുക്ക ഉലട്ട ഹോയ്ന
0: पने चिंता गर्नु पर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्स मा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके हो नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सिपेमा यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: हार्दिक श्रद्धाञ्जली दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फर्स्टको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौ साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फसको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं श्रीमती कृष्ण कुमारी बुढाथोकी छोराहरू उद्धव कुमार बुढाथोकी दलबहादुर बुढाथोकी बुहारीहरू सावित्री बुढाथोकी गोपिनी बुढाथोकी नाति नातिनाहरू गंगा बुढाथोकी समीक्षा बुढाथोकी गरिमा बुढाथोकी बद्री बुढाथोकी केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फर्स्टको सागुती दुलखा
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: सम्पर्क स्थान: हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
2: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
3: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
1: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
3: हाम्रा सुविधाहरू
2: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
1: आफ्नै कम्पाउण्ड भएको,
3: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
2: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
3: सस्तोमा होइन राम्रो सिकाउँछौ।
2: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
4: नमस्ते डाक्टर साहब।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सामुदायिक कुकुरहरूको वन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम संचालन सम्बन्धी कालिन्चो गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
1: कालिन्चुक गाउँपालिकाभित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नका लागि मेटी 2083 साल जेठ 16, 17 र 18 गति कालिन्चुक गाउँपालिका ओडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम संचालन गरिने भएको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: सो कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्नका साथै वन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्ध्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ।
1: यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ। सम्पर्कका लागि मोबाइल नम्बर 9840075390 9742464740।
0: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चो गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलखा।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
4: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
5: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
6: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
5: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
4: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
5: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
4: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
5: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
6: पाण्डहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
1: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
2: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
7: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: आफे होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
5: कथै भरि लैलै कसको टिभी बोक्नु नि भिट्टी आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
6: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
5: ए हो र त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
0: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सिधैमा यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
8: प्रोप्राइटर नरेन्द्र चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449061414

0: सिद्धिनेश्वर मंदिर में दर्शन करना आने हुने भक्त सन हरुमा हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलि पूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्त।
0: किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत

0: दाई यतै पख्नुस् त पख्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
3: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
2: हाम्रा सुविधाहरू
4: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
2: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
4: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
2: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
4: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
3: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 49.1 FM 802 र 49.1 FM 844
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
4: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
4: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
4: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0349412020।
4: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
5: हजुर
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: ल दिन त। हेलो भन्नुहोस् त।
3: हेलो हजुर
5: हजुर,
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी के भनेर छ, के भयो
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
3: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
3: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
4: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सिद्धिनेश्वर मा दर्शन गर्न आउनुहुने भक्तजनहरूमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्वविख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी कालिन्चोक गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
1: कालिन्चोक गाउँपालिकाभित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नका लागि मेती 2083 साल जेठ 16, 17 र 18 गति कालिन्चोक गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: यो कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले बन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्नका साथै बन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र बन्ध्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ।
1: यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ। सम्पर्कका लागि मोबाइल नम्बर 9840075359 9742464040।
0: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
2: हार्दिक श्रद्धाञ्जली। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फर्स्टको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फर्स्टको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मल्लामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमती कृष्ण कुमारी बुढाथोकी छोराहरू उद्धव कुमार बुढाथोकी बेलबहादुर बुढाथोकी बुहारीहरू सावित्री बुढाथोकी गोपिनी बुढाथोकी नाति नातिनाहरू गंगा बुढाथोकी समीक्षा बुढाथोकी गरिमा बुढाथोकी बद्री बुढाथोकी केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फर्स्टको सागुती दुलखा।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाउ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Sakyo! Guar! Hey, koi shamane! Lauda lau Sakyo!
1: Oi no, pani lyana! Pani lyana, pani!
2: Pani le, pani le, pani etale, pani!
0: Lauda lau Sakyo, utyo ka keta!
1: Lauda, pani, pani, pani! Pani lyana, pani mane ka! Eta, bori
3: chalya cha, eta hai!
0: Lauda lau Sakyo!
4: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान।
1: एक काटी सलाईले लिन सक्छ ज्यान।
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ।
1: धुम्रपान गरी जथाभावी चुरटको ठुटाहरू नफ्याकौ।
4: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ।
5: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ। अकल्पनीय घटनाबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
6: जनहितको लागि हाम्रो रेडियोको प्रयास।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली।

0: नफाइनै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि? कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: यो हो हाम्रो रेडियो 103.4 MHz।
6: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
7: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
6: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
7: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
6: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।

0: बाबु अँध्यारो छ टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो न?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन हो।
1: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन त
0: हुन्छ
4: हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
0: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन हो।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हिमालयन क्राउन एकेडेमी को विद्यार्थी भर्ना संबंधी सूचना।
1: हिमालयन क्रावन एकेडेमी में भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइंस विषय में भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्ना को लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमी को कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: लौ न लौ लौ चटाङ पर्न आटो सबै जाने यता आओ त यता यो ठूलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
4: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
5: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
6: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
5: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
6: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
3: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
7: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको सरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
2: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
1: संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
7: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 0949421020।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
4: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
3: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
5: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हार्दिक श्रद्धांजलि। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फर्स्टको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढा थुकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फर्स्टको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं। श्रीमती कृष्ण कुमारी बुढाथोकी छोराहरू उद्धव कुमार बुढाथोकी बेलबहादुर बुढाथोकी बुहारीहरू सावित्री बुढाथोकी गोपिनी बुढाथोकी नाति नातिनाहरू गंगा बुढाथोकी समीक्षा बुढाथोकी गरिमा बुढाथोकी बद्री बुढाथोकी केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फर्स्टको सागुती दुलखा।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 कि लाग्यो होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: धुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
3: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थायराइड जाँच,
2: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0494-12-020।
2: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

0: के तपाईँ चरीपुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एमरोसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: होइन पाँडी, त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल। होइन
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
1: खेल्नु नि भित्ति, मनोकामनाको कुरा हो नि होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि? कृषि विकास बैङ्क अगाडि छ नि होइन?
2: पाण्डहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कुल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
5: विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास कला, जनपक्षीय आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दिउँसो 2 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। आज ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका शोकेस सचिव गोविन्द आचार्यले बताएका छन्। उनलाई 3 दिनदेखि सामान्य रूगाखोकी र ज्वरो आएको थियो। आज जाँच गर्दा निमोनिया र रगतमा इन्फेक्सन देखिएपछि अस्पताल भर्ना गरिएको हो। निमोनियाको उपचार अस्पताल नै भर्ना भएर गर्दा राम्रो हुने सुझावपछि अस्पतालमै राखिएको बताइएको छ। अहिले प्रचण्डको स्वास्थ्य सामान्य रहेको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतमा लगाइएको कर फिर्ता लिन माग गरेका छन्। घिसिङले मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य विवृद्धि कर भ्याटको निर्णय फिर्ता लिन माग गरेका हुन्। घिसिङले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उक्त निर्णय आम उपभोक्ताको हित, ऊर्जा रूपान्तरणको लक्ष्य तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियान परिचयको फन्दै फिर्ता लिन माग गरेका छन्। सरकारले शुक्रबार प्रस्तुत गरेको बजेटमा 50 युनिट भन्दा धेरै विद्युत खपत गर्ने उपभोक्तालाई 5% कर लगाउने उल्लेख छ। उनले मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने अधिकांश सामान्य घर आयसे उपभोक्ता रहेको उल्लेख गर्दै नयाँ करले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भन्सा अझ महँगो बन्ने दावी गरेका छन्। नेकपा एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी निरज आचार्यलाई दिएको छ। एमाले आपाने 2 मार्फत आचार्यलाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको हो। उनी यसअघि निर्वाचन विभाग प्रमुख थिए। युवा संघ पृष्ठभूमिका आचार्यलाई निर्वाचन विभाग प्रमुखकै प्रस्ताव गरिएको थियो, तर अपानी मार्फत उनको जिम्मेवारी हेरफेर भएको छ। अपानीले रामकुमारी झाकरलाई प्रेस चौतारी नेपालको इन्चार्ज तोकेको छ। यसअघि प्रचार विभाग प्रमुख नै चौतारीको पनि इन्चार्ज रहने व्यवस्था थियो, तर यो पटक अलग अलग व्यक्तिलाई जिम्मेवारी दिएर अपानी जारी गरिएको छ। दोलखाका पत्रकार केदार शिवाकोटी स्वर्गीय रविन्द्र गौतम स्मृति पत्रकारिता सम्मानबाट सम्मानित पाएका छन्। स्वर्गीय पत्रकार गौतमको स्मृतिमा हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता सम्मानबाट कान्तिपुर दैनिकमा कार्यरत पत्रकार शिवाकोटीलाई सम्मानित गरिएको हो। पत्रकार शिवाकोटी दोलखामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन्। यस्तै प्रतिष्ठानले हरेक वर्ष दिँदै आएको 10,000 रकमको शिक्षा छात्रवृत्ति यो वर्ष कालिन्चोक माध्यमिक विद्यालयमा विज्ञान संकायमा अध्ययनरत छात्रा विपना नेपालीलाई प्रदान गरिएको छ। पत्रकार शिवाकोटी र छात्रा नेपालीलाई दोलखाका सहायक प्रमुख जिल्लाधिकारी औलोक बहादुर आली र पत्रकार रविन्द्र गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष कृष्ण बहादुर गौतमले सम्मान तथा पुरस्कार प्रदान गरेका छन्। दोलखाबाट पत्रकारिता गर्दै आएका रविन्द्र गौतमको 2078 जेठ 16 गते कोविडका कारण मृत्यु भएको थियो। उनकै नाममा खोलिएको प्रतिष्ठानले हरेक वर्ष एकजना पत्रकारलाई सम्मान र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। खाद्य व्यवस्था तथा व्यापारी कम्पनी लिमिटेड गम्भीर आरोपमा मुछिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कम्पनीमाथि छानबिन गर्न निर्देशन समेत दिइसकेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको छानबिनको निर्देशनपछि प्रतिवेदन मन्त्रालय हुँदै अख्तियार पुगेको छ। अख्तियारमा कम्पनी र 30 का तत्कालीन प्रमुख विरूद्ध 15 आरोप छन्। कम्पनीभित्र चामल, धान, दाल, तेल, खाद्यान्न वस्तुहरूको खरिद, ढुवानी, भण्डारण तथा वितरण प्रक्रियामा करोड़ौं भ्रष्टाचार भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत र केही कर्मचारीहरूले आफ्नो व्यक्तिगत लाभका लागि स्रोत दुरूपयोग गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो। दोलखाको गौरीशंकर मेलुङमा भएको छुट्टा छुट्टै आग लागेको घटनामा एउटा घर चलेर ध्वस्त भएको छ भने लाखौंको क्षति भएको छ। जिल्लाको गौरीशंकर पालिका 5 सामेली स्थित दुदे लामाको घरमा गै राती आग लागे हुँदा घर जलेर ध्वस्त भएको छ भने पशुहरू जलेर मरेका छन्। ढुङ्गा माटोले बनेको र जस्ताको सानो भएको घरको भान्साकोठाबाट अचानक आग लागे हुँदा घरभित्र रहेको एक तोला सुन्न नपात भाँडा बर्तन र लत्ता कपड़ा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आग लागे भएको घरसँगै जोडिएको खोलमा रहेका तीनवटा बोका पनि जलेर मरेका छन् भने तीनवटा बाख्रा जलेर घाइते भएका छन्। उक्त आग लागिमा 30 लाख भन्दा बढ़ी क्षति भएको दुलोखा प्रहरीले जनाएको छ। यस्तै दुलोखाकै मेलुङ गाउँपालिका साथ सेरा बेसी स्थित एक घरमा पेट्रोल राखिएको घरमा आग लागे भएको छ। स्थानीय अर्जुन कुमार खड्काको घरमा खराइसे प्रयोजनका लागि राखिएको करिब 15 लिटर पेट्रोलमा अचानक आग लागे हुँदा घरको कोठामा क्षति भएको छ भने घरको कोठामा क्षति भएको छ। हवस् त दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz। हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: हिमालयन क्रावण एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844-0020 र गणेश बुढाथोकी 9869-0019-816। सम्पर्क फोन नम्बर 0949-421-364। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।

0: सिमिसर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल

0: को व्यवस्था गरिएको छ।
1: नेपाल सरकार को अनुमति बिना तथा लाइसेंस बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्स को व्यवस्था छ।
0: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
1: आफ्नै कम्पाउन्ड भएको,
0: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
0: प्रोफाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20,000 दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: हार्दिक श्रद्धाञ्जली। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुते निवासी हाम्रा पूजनीय पिता मलराम बुढा थुकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फसको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं। श्रीमती कृष्ण कुमारी बुढाथोकी छोराहरू उद्धव कुमार बुढाथोकी बेलबहादुर बुढाथोकी बुहारीहरू सावित्री बुढाथोकी गोपिनी बुढाथोकी नाति नातिनाहरू गंगा बुढाथोकी समीक्षा बुढाथोकी गरिमा बुढाथोकी बद्री बुढाथोकी केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुती दुलखा।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाई कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 94.1 FM 102 र 94.1

0: दिउँसो 3 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। प्रधानमन्त्री पालेन्द्र शाहले महिला अधिकार, लैंगिक समानता र महिला सशक्तिकरणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। आठौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनी नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गरेका छन्। प्रधानमन्त्री शाहले महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड़ दिएका छन्। यो वर्ष राष्ट्रिय महिला अधिकार दिवस महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान भन्ने नाराका साथ मनाइँदैछ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। प्रचण्डलाई आज ललितपुर स्थित मेडिकल अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले बताएका छन्। उनलाई 3 दिनदेखि सामान्य रूखा खोकी र ज्वरो आएको थियो। आज जाँच गर्दा निमोनिया र रगतमा इन्फेक्सन देखिएपछि अस्पताल भर्ना गरिएको हो। निमोनियाको उपचार अस्पतालमै भर्ना भएर गर्दा राम्रो हुने सुझावपछि अस्पतालमै राखिएको सुकी सचिव आचार्यले बताएका छन्। उनका अनुसार अहिले प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतमा लगाइएको कर फिर्ता लिन माग गरेका छन्। घिसिङले मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि करको निर्णय फिर्ता लिन माग गरेका हुन्। घिसिङले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै सो निर्णय आम उपभोक्ताको ऊर्जा रूपान्तरणको लक्ष्य तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको प्रयोग बढ़ाउने राष्ट्रिय अभियान विपरीत रहेको भन्दै फिर्ता लिन माग गरेका छन्। सरकारले शुक्रबार प्रस्तुत गरेको बजेटमा 50 युनिट भन्दा धेरै विद्युत खपत गर्ने उपभोक्तालाई 5% कर लगाउने उल्लेख छ। उनले मासिक 50 युनिट भन्दा बढ़ी खपत गर्ने अधिकांश सामान्य घरायसी उपभोक्ता रहेको लेख नयाँ करले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भान्सा अझ महँगो पनि दावी गरेका छन्। नेकपा एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी निरज आचार्यलाई दिएको छ। एमाले अपानी दुई मार्फत आचार्यलाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको हो। उनी यसअघि निर्वाचन विभाग प्रमुख थिए। युवा संघ पृष्ठभूमिका आचार्यलाई निर्वाचन विभाग प्रमुखकै प्रस्ताव गरिएको थियो, तर अपानी मार्फत उनको जिम्मेवारी हेरफेर भएको छ। अपानीले रामकुमारी झाँक्रीलाई पृष्ठ उतारी नेपालको इन्चार्ज तोकेको छ। यसअघि प्रचार विभाग प्रमुख नै चौतारीको पनि इन्चार्ज रहने व्यवस्था थियो, तर यसपटक अलग अलग व्यक्तिलाई जिम्मेवारी दिइएको छ। पूर्वी अफगानिस्तानमा ट्रकको दुर्घटना हुँदा 10 बालबालिकासहित 18 जनाको मृत्यु भएको छ। लगुमान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मलिक निया चयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्किएका अफगान परिवार सवार थिए। आज भएको ट्रकको दुर्घटनामा 10 जना बालबालिका, 5 जना महिला र 3 पुरूष गरी 18 जनाको मृत्यु भएको छ। दुर्घटनामा 29 जना घाइते भएको बताइएको छ। पूर्वी अफगानिस्तानको जलालबाद र राजधानी काबुल बीचको सड़कमा ट्रकको दुर्घटना भएको जनाइएको छ। पाकिस्तानका अधिकारीहरूले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरू विरूद्ध कड़ा नियम लागू गरेसँगै धेरै अफगानीहरू आफ्नो सामान लिएर फर्किने क्रम बढ़ेको छ। दोलोखाका पत्रकार केदार शिवाकोटी स्वर्गीय रविन्द्र गौतम स्मृति पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्। स्वर्गीय पत्रकार गौतमको स्मृतिमा हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता सम्मानबाट कान्तिपुर दैनिकमा कार्यरत पत्रकार शिवाकोटीलाई सम्मान। पत्रकार शिवाकोटी दोलोखामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन्। यस्तै प्रतिष्ठानले हरेक वर्ष दिँदै आएको 10,000 रकमको शिक्षा छात्रवृत्ति यो वर्ष कालिम्चोक माध्यमिक विद्यालयमा विज्ञान संकायमा अध्ययनरत छात्रा वेपना नेपालीलाई प्रदान गरिएको छ। पत्रकार शिवाकोटी र छात्रा नेपालीलाई दोलोखाका सहायक प्रमुख जिल्लाधिकारी औलुख बहादुर आली र पत्रकार रविन्द्र गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष कृष्ण बहादुर गौतमले सम्मान तथा पुरस्कार प्रदान गरेका छन्। दोलखाबाट पत्रकारिता गोर्दाका पत्रकार रविन्द्र गौतमको 2078 ज्येष्ठ 16 गति कोविडका कारण मृत्यु भएको थियो। उनकै नाममा खोलिएको प्रतिष्ठानले हरेक वर्ष एकजना पत्रकारलाई सम्मान र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। दोलखाको गौरीशंकर र मेलुङमा भएको छुट्टा छुट्टै आग लागेको घटनामा एउटा घर जलेर ध्वस्त भएको छ भने लाखौंको क्षति भएको छ। जिल्लाको गौरीशंकर गाउँपालिका 5 सामेली स्थित दुधे लाभाको घरमा गै राती आग लागे हुँदा घर जलेर ध्वस्त भएको छ भने पसलहरू जलेर मरेका छन्। ढुङ्गा माटोले बनेको र जस्ताको सानो भएको घरको भान्साकोठाबाट अचानक आग लागे हुँदा घरभित्र रहेको एक तोला सुन, अन्नपातो, भाँडा बर्तन र लत्ता कपड़ा जलेर नष्ट भएको प्रहरी जनाएको छ। प्रहरीका अनुसार आग लागे भएको घरसँगै जोड़िएको खोरमा रहेका तीनवटा बोका पनि जलेर मरेका छन् भने तीनवटा बाख्रा जलेर घाइते भएका छन्। उक्त आग लागेमा 30 लाख भन्दा बढ़ी क्षति भएको दुरोखा प्रहरीले जनाएको छ। दोलखाकै मेलन गाउँपालिका 7 स्थित पेट्रोल राखिएको घरमा आग लागि भएको छ। स्थानीय अर्जुन कुमार खड्काको घरमा खराइसी प्रयोजनका लागि राखिएको करिब 15 लिटर पेट्रोलमा अचानक आग लागि हुँदा घरको कोठामा क्षति भएको छ भने 94,000 नगद पनि जलेको छ। दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 5 बजी हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: सामुदायिक कुकुरहरूको वन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी कालिन्चोक गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
0: कालिन्चोक गाउँपालिकाभित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नका लागि मेती 2083 साल जेठ 16, 17 र 18 गति कालिन्चोक गाउँपालिका ओडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: सो कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्नका साथै वन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्ध्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ।
0: यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ। सम्पर्कका लागि मोबाइल नम्बर 9840075739 9742647740।
2: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति ठाउँले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
5: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
4: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
6: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्तजन हरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मंदिर में फलाम को ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतार को समय में सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समय में सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिम को त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठीक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरुने।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: हार्दिक श्रद्धाञ्जली। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुते निवासी हाम्रा पूजनीय पिता मलराम बुढा थुकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। यो सुखको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फसको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमती कृष्ण कुमारी बुढाथोकी, छोराहरू उद्धव कुमार बुढाथोकी, बेलबहादुर बुढाथोकी, बुहारीहरू सावित्री बुढाथोकी, गोपिनी बुढाथोकी, नाति नातिनाहरू गंगा बुढाथोकी, समीक्षा बुढाथोकी, गरिमा बुढाथोकी, बद्री बुढाथोकी, केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुती दुलखा।
1: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
3: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
4: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
6: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
5: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
7: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
8: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
7: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
8: खै के गर्ने गर्ने दिदी,
9: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: भीमेश्वर ड्राइभिङ सेन्टर, चरीकोट, ब्रिज बजार, दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
12: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
13: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
11: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
14: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
11: आफ्नै कम्पाउन्ड भएको,
14: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको, सस्तोमा होइन राम्रो सिकाउँछौ। प्रोफाइटर रूपक मास्के, विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20 बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिन्चोक गाउँपालिकाको सूचना।
1: आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30 को एक अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी निकासा र खर्चको लेखा अदावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ।
0: विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सिर्जना हुन सक्ने साथी कार्यालयले कर दाखिला गर्ने, संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदान फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकाले आर्थिक वर्ष 2082-83 कालिन्चोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मार्फतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मेटी 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइ सक्नु हुन यो सूचना प्रसारण गरिएको छ।
1: समयावधिभित्र भुक्तानी नलिएमा यस कार्यले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ।
0: कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलोखा।
2: होइन बाँडे त तो राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
3: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
3: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
2: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
2: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
3: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
4: पाण्डोहरू गइहालौ न, सकिगो नि।
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
6: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
7: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
6: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
7: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
6: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: सामुदायिक कुकुरहरूको बन्द्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी कालिन्चोक गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
0: कालिन्चुक गाउँपालिका भित्र रहेका घर पालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नका लागि मेती 2083 साल जेठ 16, 17 र 18 गति कालिन्चुक गाउँपालिका ओडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: सो कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घर पालुवा कुकुरहरूलाई समेत वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्नका साथै वन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्ध्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ।
0: यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ। सम्पर्कका लागि मोबाइल नम्बर 9840075359 9742647940।
1: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।

0: म छु तिमीलाई पैसाको घमण्ड बोझलाई अब जे हुन्छ मैले भनेको छु मैले जे जे भन्छु त्यति खर्च
1: मेरो जान सुकेर दाउरो भाग्यो तान्ने गर्दा हो।

0: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: छ्या कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्नु हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
6: के भयो? के को हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
10: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ, चरीकोट, दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844-0020-90 र गणेश बुढाथोकी 9869-0019-816। सम्पर्क फोन नम्बर 0949-421-364। पुनश्च गरीब तथा जुहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी, चरीघ्याङ, चरीकोट, दोलखा।
12: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्तजनहरूमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाङ्काली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपुच्छा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: छैन बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: खेल्नु नि भित्ति मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि? कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर पम्पिङ तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
6: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
5: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
6: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
5: हाम्रा सुविधाहरू
7: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
5: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
7: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
5: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
7: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
5: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
6: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
5: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरीघ्याङ दोलखा 94.1 R2 र 94.4

नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। सरकारले समस्याग्रस्त साना तथा मझौला उद्योगीलाई सहज हुने व्यवस्था गरेको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत कर प्रशासनलाई सरल बनाउने तथा व्यवसायलाई औपचारिक प्रणालीमा ल्याउने व्यवस्था गरिएको हो। भ्याटमा दर्ता भएर पनि कर दाखिला नगरेका व्यवसायले तेजातिर सेपुष्मशान्तभित्र बाँकी कर र सोकु 1% थप रकम बुझाएमा सम्पूर्ण ब्याज जरिवाना तथा थप दस्तुर मिना हुने व्यवस्था गरिएको छ। साथै अन्त शुल्कमा पनि यही व्यवस्था लागू गरिएको छ। यसबाट कर बोक्यौताका कारण समस्यामा परेका उद्योगी तथा व्यापारीलाई राहत पुग्ने अपेक्षा गरिएको छ। यसअघि कर विवरण बुझाउन ढिला भएको प्रत्येक महिनाका लागि 1000 रूपियाँका दरले जरिवाना लाग्ने व्यवस्था थियो। त्यसबाहेक बाँकी कर रकममा 15% दरले ब्याज लाग्थ्यो भने लागेको ब्याज बराबरको थप शुल्क पनि तिर्नुपर्ने व्यवस्था थियो। नयाँ व्यवस्था अनुसार अब करदाताले तिर्नुपर्ने मुख्य कर र सोको 1% थप रकम बुझाए पुग्नेछ। मासिक जरिवाना, ब्याज र थप शुल्क पूर्ण रूपमा मिलाखा हुनेछ। वर्षौंदेखि कर विवादमा रहेका उद्योगी व्यवसायले विवादित कर र 1% थप कर रकम बुझाएमा मुद्दा फिर्ता लिएमा सम्पूर्ण ब्याज तथा जरिवाना मिलाखुने व्यवस्था गरिएको छ। यसै गरी स्थायी लेखा नम्बर लिएका वा नलिएका सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था तथा गैर बासिन्दा व्यक्तिले 2083 पुष्म शान्तभित्र आर्थिक वर्ष 2082/83 मात्र आय विवरण बुझाएमा अघिल्लो वर्षको कर, ब्याज र जरिवाना तिर्नु नपर्ने व्यवस्था गरिएको छ। अब 1% थप रकम बुझाएर जरिवाना मिना हुने व्यवस्थाले व्यक्ति अवस्था सुधार गर्न र बैंक कर्जामा पहुँच बढ़ाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट आर्थिक रूपमा बोझिलो रहेको टिप्पणी गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा बजेट प्रस्तुत गरेको करिब 24 घण्टाभित्रै कंग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै बजेट आर्थिक रूपमा बोझिलो रहेको टिप्पणी गरेको हो। कंग्रेसका प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया जनाउँदै सरकारले जहाँ भोट त्यही बजेटको नीति अपनाएको आरोप लगाएका छन्। सामाजिक सञ्जालबाट उदाएको सरकारले सामाजिक सञ्जाललाई नै खुशी पार्ने गरी बजेट ल्याएको उनको भनाइ छ। चालिसेली बजेटका विभिन्न व्यवस्थामाथि थप समीक्षा गर्ने उल्लेख गरेका छन्। चालिसेली सरकारले प्रस्तुत गरेको नयाँ बजेटको तीव्र आलोचना गर्दै वितरणमुखी भएको टिप्पणी गरेका छन्। उनले बजेटमा चालू खर्च उच्च र पुँजीगत खर्च न्यून रहेको भन्दै सरकार चालू खर्च नियन्त्रण गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सरकारले ल्याएको यो बजेटले जनतालाई भ्रममा पार्न मृदु भाषा प्रयोग गरेर आफ्ना कमजोरीहरू लुकाउन खोजेको उनको भनाइ छ। अर्थ मन्त्रालयले आर्थिक विधेयक 2083 वेबसाइटबाट हटाएको छ। हिजो आगामी आर्थिक वर्ष 2083/84 बजेट सार्वजनिक गरे पश्चात आर्थिक विधेयक मन्त्रालयको वेबसाइटमा अपलोड गरिएको थियो, तर आज दिउँसो सो विधेयक हटाइएको छ। आर्थिक विधेयकमा कर कानूनहरूमा संशोधन गरी नयाँ दरहरू राखिने बताइएको छ। विद्युतीय सवारी साधनको करको दरमा त्रुटि देखिएपछि मन्त्रालयले सो विधेयक आफ्नो वेबसाइटबाट हटाएको बताइएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतमा लगाइएको कर फिर्ता लिन माग गरेका छन्। घिसिङले मासिक 85 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि करको निर्णय फिर्ता लिन माग गरेका हुन्। घिसिङले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै सो निर्णय आम उपभोक्ताको हित, ऊर्जा रूपान्तरणको लक्ष्य तथा
स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियान विपरीत रहेको फन्दी फिर्ता लिन माग गरेका छन्। सरकारले शुक्रबार प्रस्तुत गरेको बजेटमा 50 युनिट भन्दा धेरै विद्युत खपत गर्ने उपभोक्तालाई 5% कर लगाउने उल्लेख छ। ओली मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने अधिकांश सामान्य कराएसी उपभोक्ता रहेको उल्लेख गर्दै नयाँ करले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भान्सा अझ महँगो बन्ने दावी गरेका छन्। अमेरिकाको भर्जिनिया राज्य स्थित मनासस पार्क क्षेत्रबाट बेपत्ता पारिएकी नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरणमा नयाँ प्रमाण फेला परेको छ। अमेरिकाको भर्जिनिया स्थित मनासस पार्क स्थित आफ्नै घरबाट रहस्यमय रूपमा बेपत्ता भएकी 28 वर्षीय ममताको ममताको खोजी र अनुसन्धानका क्रममा एउटा आराबाट मानव कपाल र रौंका टुक्रा फेला पारिएको हो। अदालतमा पेश गरिएका नयाँ प्रमाण अनुसार घटनामा प्रयोग भएको भनिएको एक वैद्युतीय आरामा केही कपाल र कपालका टुक्रा फेला परेपछि प्रहरीको अनुसन्धान नयाँ मोड़तर्फ गएको छ। अमेरिकी संचार माध्यम फक्स 5 अनुसार आराबाट बरामदी कपाल अहिले फ्रान्सको सेन्ट्रल ल्याबोरेटरीमा थप डीएनए विश्लेषणको प्रक्रियामा छ। हाल ममताका श्रीमान नरेश भट्ट हिरासतमा छन्। उनी भट्टमाथि घरभित्रै श्रीमतीको हत्या गरेको र शव लुकाएको अभियोग छ। 28 वर्षीय नेपाली नर्स ममता सन् 2024 जुलाईमा मनासस पार्क स्थित आफ्नै घरबाट रहस्यमय रूपमा बेपत्ता भएकी थिइन्। ममताको शव अझै फेला पर्न सकेको छैन।

0: अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा बाल बालिका सहित ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको छ। पूर्वी अफगानिस्तानमा आज ट्रक पल्टी र दुर्घटना हुँदा ट्रकमा सवार 10 जना बाल बालिका सहित 18 जनाको मृत्यु भएको एएफपीले जनाएको छ। ट्रकमा पाकिस्तानबाट फर्किएका अफगान परिवारहरू सवार थिए। 10 जना बाल बालिका, 5 महिला र 3 जना पुरूष सहित 18 जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। दुर्घटनामा परि 29 जना घाइते भएका छन्। पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुल बीचको सड़कमा ट्रक दुर्घटना भएको हो। पाकिस्तानका अधिकारीहरूले आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रममा हुने दुर्घटना बढ़ेको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्याङ्क अनुसार यो वर्षको शुरूदेखि 4,46,000 अफगानिस्तान पाकिस्तानबाट स्वदेश फर्केका छन्। रोजगारीको प्रलोभनमा पारेर सयौं नेपालीलाई भारत लगेर बन्धक बनाउने गरेको खुलासा भएको छ। पछिल्लो पटक ठगिएका र बन्धक बनेका 453 नेपालीको उद्धार गरिएपछि यस्तो खुलासा भएको हो। आकर्षक रोजगारी र राम्रो कमाईको प्रलोभनमा पारेर भारतको उत्तर प्रदेश स्थित कुशीनगरमा बन्धक बनाइएका 463 जना नेपालीलाई सकुशल उद्धार गरिएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपालीलाई भारत लैजाने गिरोह सक्रिय रहेको पाइएको छ। लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रूपन्देहीले भारतीय प्रहरीको विशेष सहयोगमा उनीहरूलाई बन्धन मुक्त गराई नेपाल ल्याइएको हो। रूपन्देहीका प्रहरी प्रमुख एसपी जनक साईका अनुसार उद्धार गरिएका सबै नागरिक र उनीहरूलाई बन्धक बनाउने गिरोहलाई 8 भारतीय बस मार्फत बेल्खिया नाका हुँदै नेपाल ल्याइएको छ। हाल उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय भैरव हवामा राखिएको छ। नेपालको एउटा ठगी गिरोहले आकर्षक जागिरको प्रलोभन देखाएर विभिन्न जिल्लाका युवा युवतीहरूलाई सनौली नाका हुँदै भारतको कुशीनगर पुर्याएको थियो। दोलोखाका पत्रकार केदार शिवाकोटी स्वर्गीय रविन्द्र गौतम स्मृति पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्। स्वर्गीय पत्रकार गौतमको स्मृतिमा हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता सम्मानबाट कान्तिपुर दैनिकमा कार्यरत पत्रकार शिवाकोटीलाई सम्मानित गरिएको हो। पत्रकार शिवाकोटी दोलोखामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन्। यस्तै प्रतिष्ठानले हरेक वर्ष दिँदै आएको 10,000 रकमको शिक्षा छात्रवृत्ति यो वर्ष कालिन्चुक माध्यमिक विद्यालयमा विज्ञान संकायमा अध्ययनरत छात्रा वेपना नेपालीलाई प्रदान गरिएको छ। पत्रकार शिवाकोटी र छात्रा नेपालीलाई दोलोखाका सहायक प्रमुख जिल्लाधिकारी उलक बहादुर आली र पत्रकार रविन्द्र गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष कृष्ण बहादुर गौतमले सम्मान तथा पुरस्कार प्रदान गरेका छन्। हवस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
5: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
4: आफ्नै कम्पाउन्ड भएको, समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: रूप फाइटर रूफक मास्के। विस्तृत जानकारी का लागि भीमेश्वर ड्राइविंग सेन्टर फरीकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त। कठै भरिलैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन? त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छन् नि। सके हो नि? ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिटीमा।
3: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

हार्दिक श्रद्धाञ्जली। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढा थुकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फसको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमती कृष्ण कुमारी बुढाथोकी, छोराहरू उद्धव कुमार बुढाथोकी, बेलबहादुर बुढाथोकी, बुहारीहरू सावित्री बुढाथोकी, गोपिनी बुढाथोकी, नाति नातिनाहरू गंगा बुढाथोकी, समीक्षा बुढाथोकी, गरिमा बुढाथोकी, बद्री बुढाथोकी, केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुती दुलखा।

0: आमच्या कष्ट खाल्लं दूध पाणी मिसाय करायचं आणि तर खा देणं।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसी को व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भीरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 0949421020।
6: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिन्चोक गाउँपालिकाको सूचना।
7: आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30 को एक अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अदावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ।
6: विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सिर्जना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने, संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदान दानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकाले आर्थिक वर्ष 2082-83 कालिन्चोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मार्फतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मेटी 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लि सक्नु हुन यो सूचना प्रसारण गरिएको छ।
7: समयावधिभित्र भुक्तानी नलिएमा यस कार्यले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ।
6: कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: घरमा झन्किन्छ हाम्रो रेडियो, मन मनमा झुन्झिन्छ हाम्रो रेडियो, घर घरमा झन्किन्छ हाम्रो रेडियो।
1: नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: Laura, Laura, só aqui, ó. Vlad, ei, põe câmera. Laura, Laura, só aqui, ó.
1: Oi, não, panigana. Panigana, panigana.
2: Panigê, panigê, panigê, panigê, panigê.
0: Laura, Laura, só aqui, mude essa teta.
1: Laura, Laura, panigana, panigana.
3: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
1: एक काटे सलाईले लिन सक्छ ज्यान
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ
1: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौ
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ
4: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउँ अकल्पनीय घटनाबाट आफू पनि जोगिउँ र अरूलाई पनि जोगाउँ
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: सिद्धिमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सन्हरूमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्वविख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपुच्छा भएमा रातो सेतो तुल सडाउनु हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

के तपाई चरीफुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: मनोरञ्जन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 MHz र जुरेली सामुदायिक एफएम 94 MHz एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.in/ र हाम्रो पात्र एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। सरकारले जहाँ भोट त्यही बजेटको नीति लिएको प्रमुख प्रतिपक्षी दल कंग्रेसको आरोप। नेकपा एमालेद्वारा स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना जारी। कार्यकर्तालाई पार्टी नछाड्न अध्यक्ष ओलीको आग्रह। रासपा दोलोखाको पालिका अधिवेशन अन्तिम चरणमा। अमेरिकामा बेपत्ता पारिएकी नेपाली नर्सको हत्या प्रकरणमा नयाँ प्रमाण फेला। र अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 10 बालबालिका सहित 18 जनाको मृत्यु। हारसँगै नेपालको एसियन गेम्समा सहभागी हुने पहिलो मौका गुम्यो।
1: वहाँ तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ। चरीकोट चरी ग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल। सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने। जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने। पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने। कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने। र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 MHz चरीकोट चरीघाङ दोलखा 0974812 र 0974844।
0: अब समाचार विस्तारमा। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट आर्थिक रूपमा बोझिलो रहेको टिप्पणी गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले संसदमा बजेट प्रस्तुत गरेको करिब 24 घण्टाभित्रै कंग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै बजेट आर्थिक रूपमा बोझिलो रहेको टिप्पणी गरेको हो। कंग्रेसका प्रवक्ता देवराज चालिसले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया जनाउँदै सरकारले जहाँ भोट त्यही बजेटको नीति अपनाएको आरोप लगाएका छन्। सामाजिक सञ्जालबाट उदाएको सरकारले सामाजिक सञ्जाललाई नै खुशी पार्ने गरी बजेट ल्याएको कंग्रेसको भनाई छ। डिजिटल प्लेटफर्मको जगबाट उदाएको वर्तमान सरकारले डिजिटल प्लेटफर्म र त्यहाँ रहेका आफ्ना समर्थकलाई खुशी पार्ने गरी बजेट ल्याएको भन्दै उनी वेतनमुखी बजेटको लागि राजपालाई बधाई भन्दै व्यङ्ग्य समेत गरेका छन्। चालिसेली सरकारले प्रस्तुत गरेको नयाँ बजेटको तीव्र आलोचना गर्दै वेतनमुखी भएको टिप्पणी गरेका छन्। उनी बजेटमा चालू खर्च उच्च र पुँजीगत खर्च न्यून रहेको भन्दै सरकार चालू खर्च नियन्त्रण गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सरकारले ल्याएको यो बजेटले जनतालाई भ्रममा पार्न मृदु भाषा प्रयोग गरेर

0: नेकपा एमालेले स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना जारी गरेको छ। जो 4 गतेदेखि 4 दिनसम्म बसेको एमाले सचिवालय बैठकले स्थानीय तह पार्टी जागरण अभियान शुरू गर्ने निर्णय गरेको हो। सो अभियानमा केन्द्रीय सदस्यहरूलाई स्थानीय तहमा खटाउने गरी नेताहरूको कार्य विभाजन गरिएको छ। सचिवालय बैठकले गरेको निर्णय एमाले अन्तर पार्टी निर्देशन मार्फत मातहतका कमिटिमा पठाएको छ। एमाले महाधिवेशन लगतै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आम निर्वाचन केन्द्रित कार्य विभाजन गरेको थियो। जस अन्तर्गत अधिकांश केन्द्रीय नेताहरूलाई भूगोलमा केन्द्रित गरी निर्वाचन परिचालन गरिएको थियो। अहिले त्यसलाई हटाएर नयाँ ढंगले कार्ययोजना विन्यास गरेको हो। पार्टी केन्द्रीय सदस्यलाई प्रदेश जिल्लाका कमिटी र पार्टी सम्बद्ध जनसंगठनमा इन्चार्जको जिम्मेवारी तोकिएको छ। विभागीय कामको सन्दर्भमा विगतकै जस्तो संयोजन र विभागीय प्रमुखको व्यवस्था गरिएको एमाले जनाएको छ। केन्द्रीय पदाधिकारी बाहेकका सबैलाई स्थानीय निर्वाचन कार्य विभाजन गरिएको छ। केन्द्रीय कमिटी केन्द्रीय निकायका सदस्यका अतिरिक्त अगुवा कार्यकर्तालाई समेत केन्द्रीय प्रतिनिधिका रूपमा स्थानीय तहको काममा खटाउने एमाले जनाएको छ। यसैबीच एमाले अन्तर पार्टी निर्देशन 2 जारी गर्दै नेता कार्यकर्तालाई पार्टी सार्न आग्रह गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले पार्टी नछाड्न एमालेका पुराना नेता कार्यकर्ताहरूलाई आग्रह गरेका हुन्। आगामी असार 2 सात हुने पार्टी केन्द्रीय कमिटिको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ने भन्दै ओलीले वर्तमान अवस्थामा एकता र अझ उन्नत स्तरको एकता प्रदर्शन गर्नु आवश्यक रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा दोलखाको पालिका अधिवेशन अन्तिम चरणमा पुगेको छ। रासोपाले आज एकै दिन 3 पालिकाको अधिवेशन सम्पन्न गरेको हो। रासोपाले जिल्लाको कालिन्चोको बेगु र गौरीशंकर गाउँपालिकामा आज एकै दिन अधिवेशन सम्पन्न गरेको छ। अब मेलुङ गाउँपालिकामा मात्रै अधिवेशन हुन बाँकी छ। मेलुङको पालिका स्तरीय अधिवेशन भोलि हुने रासोपा दोलखाले जनाएको छ। पालिका कमिटी गठन गरेको छ। अधिवेशनमा जिल्ला सभापति दिनेश बस्नेत सहितका नेताहरूको उपस्थिति रहेको थियो। यसै गरी कालिन्चो गाउँपालिकाको प्रथम पालिका अधिवेशनले सुदीप बस्नेतलाई सभापति चयन गरेको छ। पालिका कमिटिको उपसभापतिमा जगन्नाथ पकवाल, सचिवमा गगन थापा र सहसचिवमा ममता भण्डारी चयन उपाध्यक्ष पनि मनोनित गरिने रासोपा दोलखाका सचिव रमेश श्रेष्ठले जानकारी दिए। अधिवेशनमा रासोपा केन्द्रीय प्रशिक्षण विभागका सदस्य जय बुढा थुकी, जिल्ला उपसभापति कृष्ण बहादुर खड्का, सचिव रमेश श्रेष्ठ लगायतका नेताहरूको उपस्थिति रहेको थियो। रासोपा गौरीशंकर गाउँपालिका कमिटिको अधिवेशन गौरीशंकरमा पनि यसअघि नै पालिका सही कमिटिलाई निरन्तरता दिइएको छ। गौरीशंकरमा यसअघि नै जगदीश खड्काको नेतृत्वमा पालिका कमिटी चयन गरिएको थियो। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर 4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर 4 काभ्रे बगर दोलखा।
3: योजना तथा कार्यक्रम को भुगतान संबंधी कालिंचोक गाउँपालिका को सूचना
4: आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30 को एक अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अदावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ।
3: विशेष गरी असार महिनामा भुक्तानीको चाप बढी भई सर्भर डाउन हुने सिस्टम नचल्ने अवस्था सिर्जना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने दानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकाले आर्थिक वर्ष 2082-83 कालिंचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मार्फतका कार्यालयहरू शाखाहरू सम्पूर्ण व्यक्ति फर्म सप्लायर्स निर्माण व्यवसायी उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मेटी 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिस्ट सक्नुहुन यो सूचना प्रसारण गरिएको छ।
4: समयावधिभित्र भुक्तानी नलिएमा यस कार्यले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ।
3: कालिंचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलोखा
0: तपाई यतिखेर हाम्रो रेडियो र जिरे फिल्मबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.com/RZ3P र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अर्थ मन्त्रालयले आर्थिक विधेयक 2083 आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गरेसँगै आर्थिक विधेयक आज दिउँसो वेबसाइटबाट हटाइएको हो। सरकारले आगामी आर्थिक वर्षका लागि लिएका विभिन्न कर नीतिलाई लिएर अहिले बहस आर्थिक विधेयकमा कर कानूनहरूमा संशोधन गरी नयाँ दरहरू राखे नेपाली कंग्रेसको सभापति गगन थापाले आगामी निर्वाचनमा 700 पन्न चाहने सबैका लागि नेतृत्व प्रशिक्षण अनिवार्य गरिएको बताएका छन्। आज नेपाल महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले उम्मेद्वार हुन लिडरसिप एकाडेमी भर्ना भएर कोर्स पूरा गर्नुपर्ने बताएका हुन्। उनले लिडरसिप थापाका अनुसार पार्टीले नेतृत्व विकासका लागि छुट्टै लिडरसिप एकाडेमी गठन गरेको छ। सो एकाडेमी मार्फत उम्मेद्वार बन्न इच्छुक नयाँ तथा पुराना उम्मेद्वारी दिने सबैले अनिवार्य रूपमा प्रशिक्षण लिनुपर्ने व्यवस्था गरिएको छ। सभापति थापाले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा कम्तीमा 100 स्थानीय तहको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद अन्तत पार्टी फूटको संघार राप्रपाबाट बाहिरिने अन्तिम तयारी गरेको हो। सो समूहले सामूहिक राजीनामाको मस्यौदा समेत तयार पारिसकेको होटल येल्लो प्यागुडामा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गर्ने तयारी गरेको छ। राणा समूहले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनमाथि चरम स्वेच्छाचारिता देखाएको र राजसंस्था पुनर्स्थापना जस्तो पार्टीको मूल सिद्धान्तबाट विचलित भएको गम्भीर आरोप लगाएको छ। मूल नेतृत्वले गणतन्त्र सुधार गर्ने प्रचण्ड सरकारको कार्यक्रमलाई महाधिवेशनको भावना विपरीत काम गरेको राजीनामाको मस्यौदामा उल्लेख छ। त्यस्तै नेतृत्वकै कमजोरी र कर्मण्यताका कारण प्रतिनिधि सभा निर्वाचनमा राप्रपाका अधिकांश उम्मेद्वारहरूको जमानत जफत भएको पनि सुपक्षको दावी छ। राप्रपाबाट बाहिरेपछि डाक्टर धवल राणाको नेतृत्वमा शरीर रहेका सम्पूर्ण बलियो मोर्चामा नयाँ पार्टी गठन गर्ने योजना बनाइएको छ। सेवेसेमा राणाले पछिल्लो समय राजावादी अभियन्ता दुर्गा प्रसाईसँग निरन्तर छलफल गरिरहेका छन्। दोलोखाका पत्रकार केदार पाकोटी स्वर्गीय रविन्द्र गौतम स्मृति पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्। पत्रकार शिवाकोटीलाई सम्मान शिवाकोटी दोलोखामा गर्दै आएका छन्। यस्तै प्रतिष्ठानले हरेक वर्ष दिँदै आएको 10,000 रकमको शिक्षा छात्रवृत्ति यो वर्ष कालिन्चुक माध्यमिक विद्यालयमा विज्ञान संघ औलोक बहादुर आली र पत्रकार रविन्द्र गौतम आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले नयाँ कर नीति सरकारी कर बोक्यो थप दस्तुर मिनाहा गर्ने भएको प्रस्तुत छ एक रिपोर्ट।
5: सरकारले समस्याग्रस्त साना तथा मझौला उद्यमीलाई राहत हुने गरी नयाँ कर नीति ल्याएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत कर प्रशासनलाई सरल बनाउने तथा व्यवसायलाई औपचारिक प्रणालीमा ल्याउने उद्देश्य सहित सहज व्यवस्था गरिएको हो। भ्याटमा दर भएर पनि कर दाखिला नगरेका व्यवसायीले 2083 पुष मसान्तभित्र बाँकी कर र सोको 1% थप रकम बुझाइएमा सम्पूर्ण ब्याज जरिवाना तथा थप दस्तुर मिनाहा हुने व्यवस्था गरिएको साथै अन्त शुल्कमा पनि सोही व्यवस्था लागू गरिएको छ। यसले कर बोक्यौताका कारण समस्यामा परेका उद्यमी तथा व्यापारीलाई राहत पुग्नेछ। यसअघि कर विवरण बुझाउन ढिला भएको प्रत्येक महिनाका लागि 1,000 रूपियाँका दरले जरिवाना लाग्ने व्यवस्था थियो। त्यसबाहेक बाँकी कर रकममा 15% दरले ब्याज लाग्ने गरेको थियो भने लागेको ब्याज बराबर थप शुल्क तिर्नुपर्ने व्यवस्था थियो। नयाँ व्यवस्था अनुसार अब करदाताले तिर्नुपर्ने मुख्य कर र सोको 1% थप रकम बुझाए पुग्नेछ। मासिक जरिवाना ब्याज र थप शुल्क पूर्ण रूपमा मिनाहा हुनेछ भने वर्षौंदेखि कर विवादमा रहेका उद्योगी व्यवसायीले विवादित कर 1% थप रकम बुझाएर मुद्दा फिर्ता लिएमा सम्पूर्ण ब्याज तथा जरिवाना मिनाहा हुने व्यवस्था गरिएको छ। यसै गरी स्थायी लेखा नम्बर लिएका वा नलिएका सामुदायिक विद्यालय सामुदायिक स्वास्थ्य संस्था तथा गैर बासिन्दा व्यक्तिले 2083 पुष मसान्तभित्र आर्थिक वर्ष 82-83 को मात्र आय विवरण बुझाएमा अघिल्ला वर्षको कर ब्याज र जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ। अब 1% थप रकम बुझाएर जरिवाना मिनाहा हुने व्यवस्थाले वित्तीय अवस्था सुधार गर्न र बैंक कर्जामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विगतमा प्यान नलिई कारोबार गरेका व्यक्तिले अब प्यान लिएर 2079-80 विवरण बुझाए पुग्ने व्यवस्था गरिएको छ। यसले अनलाइन व्यापार नयाँ उद्यम तथा साना व्यवसाय सञ्चालन गरिरहेका तर औपचारिक प्रणाली बाहिर रहेका व्यवसायीलाई कर प्रणालीमा आउन प्रोत्साहन गर्ने विश्वास गरिएको छ। पदम कुमारी बुढाथोकी, हाम्रो रेडियो चरीकोट।
0: रोजगारीको प्रलोभनमा पारेर सयौं नेपालीलाई भारत लगेर बन्धक बनाउने गरेको खुलासा भएको छ। पछिल्लो पटक पुगेका र बन्धक बनेका 453 नेपालीको उद्धार गरिएपछि खुलासा भएको छ। आकर्षक रोजगारी र आमदानीको प्रलोभनमा परेर भारतको उत्तर प्रदेश स्थित कुशीनगरमा बन्धक बनाइएका 463 जना नेपालीलाई सकुशल उद्धार गरिएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपालीलाई भारत लैजाने गिरोह नै सक्रिय रहेको पाइएको हो। लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रूपन्देही भारतीय प्रहरीको विशेष सहयोगमा उनीहरूलाई बन्धन मुक्त गराई नेपाल ल्याएको छ। रूपन्देही प्रमुख एसपी जनक साईका अनुसार उद्धार गरिएका सबै नागरिक र उनीहरूलाई बन्धक बनाउने गिरोहलाई 8 भारतीय बस मार्फत बेरसेनाका हुँदै नेपाल ल्याइएको छ। अमेरिकाको भर्जिनिया राज्य स्थित मनासस पार्क क्षेत्रबाट बेपत्ता पारिएकी नेपाली नर्स ममता काफ्रेको हत्या प्रकरणमा नयाँ प्रमाण छ। अमेरिकाको भर्जिनिया स्थित रहस्यमय रूपमा बेपत्ता भएकी 28 वर्षीय ममताको खोजी र अदालतमा पेश गरिएका नयाँ प्रमाण अनुसार घटनामा प्रयोग भएको भनिएको एक वैद्युतीय आरामा केही कपाल र कपालका टुक्रा फेला परेपछि प्रहरी अनुसन्धान नयाँ मोडतर्फ गएको छ। हाल ममताका श्रीमान नरेश भट्ट हिरासतमा छन्। भट्टमाथि घरभित्रै श्रीमतीको हत्या गरेको र शव लुकाएको अभियोग छ। 28 वर्षीय नेपाली नर्स ममता सन् 2000 आफ्नै घरबाट रहस्यमय रूपमा बेपत्ता भएकी थिइन्। हाम्रो समाचारमा अन्तर्राष्ट्रिय मोडतर्फ गएको छ। हाल ममताका श्रीमान नरेश भट्ट हिरासतमा छन्। भट्टमाथि घरभित्रै श्रीमतीको हत्या गरेको र शव लुकाएको अभियोग छ। 28 वर्षीय नेपाली नर्स ममता सन्

0: अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा बाल बालिका सहित ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको छ। ट्रकमा पाकिस्तानबाट अफगान परिवारहरू सवार थिए। दसजना बाल बालिका, पाँचजना महिला र तीनजना पुरूष सहित 18 जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले दुर्घटनामा पनि 29 जना घाइते भएका छन्। पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुल बीचको सड़कमा ट्रक दुर्घटना भएको। हाम्रो समाचारमा अब खेल सम्बन्धी समाचार। मलेसियासँग पराजित हुँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सहज एसियन गेम्समा सहभागी हुने पहिलो मौका गुमाएको छ। आज एसियन गेम्स महिला क्रिकेट छनौटको सेमी फाइनलमा घरेलु टोली मलेसियासँग 2 विकेटले पराजित भएपछि नेपाली टोलीले फाइनल पुग्दै एसियाली खेलकुदमा स्थान बनाउने मौका गुमाएको हो। नेपालले अब एसियाली खेलकुदमा स्थान बनाउन तेस्रो हुनुपर्नेछ। छनौट भइसकेका छन्। नेपालले अब तेस्रो स्थानका लागि भोलि चीनसँग प्रतिस्पर्धा गर्नेछ। एसियन गेम्समा सहभागी हुन नेपाललाई सो खेल जित्नै पर्ने दबाव छ। नेपालले मलेसियासँग पराजित हुँदै सहज एसियन गेम्समा सहभागी हुने मौका गुमाएको सम्बन्धी यो समाचार संग
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: आफे होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि? बनाउने पो कहाँ होला त? होइन
2: ल, त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकेको नि?
3: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि। होइन त,
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्च देखि माथिको एलइडी किन्दा 200 सिप्पीमा यहाँ फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ?

0: हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईँले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जुहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाई हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ। यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
1: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
1: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको, सस्तोमा होइन राम्रो सिकाउँछौ। ग्रुप फाइटर ग्रुप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20,000 दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304980, 9844304980 र 9864110011, 9864110011।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना। धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपिडी सेवा,
3: 24 घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
3: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
3: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
3: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
3: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
3: दिशाब पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0 4 12 0 20।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सामुदायिक कुकुरहरूको वन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम संचालन सम्बन्धी कालिन्चो गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
1: कालिन्चो गाउँपालिकाभित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नका लागि मेती 2083 साल जेठ 16, 17 र 18 गति कालिन्चो गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम संचालन गरिने भएको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: सो कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्नका साथै वन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्ध्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ।
1: यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ। सम्पर्कका लागि मोबाइल नम्बर 9840075359 9742647940।
0: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चो गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
2: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्थ्यो अरे नि।
3: हो र होइन होला त्यस्तो त।
4: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस?
4: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यो हो हाम्रो रेडियो 103.4 MHz।
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
10: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
9: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
12: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

अहिले तपाई सुन्नुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब भने यहाँले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामी सुमधुर स्वरका धनी गायक उदित नारायण झाको स्वरमा सजिएका मिठा मिठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: चलाइसी क्या हो?
1: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: तपाईँ यतिखेर हाम्रो रेडियो मार्फत सुमधुर स्वरका धनी गायक उदित नारायण झाको स्वरमा सजिएका गीत संगीत सुनिरहनु भएको छ।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: एतिन्जेल सुन्दै हुनुहुन्थ्यो सुमधुर स्वरका धनी गायक उदित नारायण झाको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
4: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
7: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
8: संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949420।

0: सक्यो गुलाल ए कोही छ भने लौ न लाउन सक्यो
1: पानीले पानीले पानी यताले पानी
2: लौ न लौ सक्यो उठ्यो त त्यता
3: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
4: एक काटी सलाईले लिन सक्छ ज्यान
5: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ
4: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौ
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ
6: होरी बतासको मौसम अनि आग लागि हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ अकल्पनीय घटनाबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
7: जनहितको लागि हाम्रो रेडियोको प्रयास
8: पहिने पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ कता जान लागि बिहे तिर हो कि क्या हो
9: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमालको हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
8: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
10: होइन पाण्डवजी के कुराकानी गर्न लागेको हो
9: के हुनु नि दिदी मनोकामनाको कुरा हो नि होइन
8: हो नि पाँडे मनोकामना नै किन बरु भन्न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
9: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
8: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
9: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
10: पाण्डोहरू गइहालौ न सकिएको नि
11: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
12: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844111900
13: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, भिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
3: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रिकडेक गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
3: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
3: तपाईँहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्।